0: छ। जाजरकोटमा दुईजना बेपत्ता, सात घाइते। वर्षा शुरू भए यता पहिरोका कारण सबैभन्दा धेरै मानवीय क्षति।
1: काठमाडौँका पाँच स्थानबाट पहिलो दिनमा 6,000 भन्दा धेरै ग्यास सिलिण्डर बिक्री। आज उपत्यका सात स्थानबाट बिक्री गरिने दैनिक उपभोग्य वस्तुको अभाव र महँगी अनुगमन नगरिएको गुनासो।
0: उपचार प्रणालीमा सुधारको पहल, अघि बढ़्यो शिक्षा विधेयक। आलूको पर्याप्त उत्पादन हुँदा पनि बजार नपाइएको किसानहरूको गुनासो।
1: इण्डोनेसियाको समुद्री टापुमा शक्तिशाली भूकम्प, 47 जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो। म्यानमारमा बाढ़ीका कारण लाखौं घर डुबानमा।
0: र राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीद्वारा ध्यानाकर्षण। नेपाल गल्फ संघ र चीनको एडीवाई गल्फ बीच सहकार्य गर्ने सम्झौता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा उपचार प्रणालीमा सुधार ल्याउनको लागि सरकारले शुरू गरेको अभ्यासको प्रसंग।
1: सरकारले स्वास्थ्य सेवा थप सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले उपचार प्रणालीमा सुधारको पहल थालेको छ। उपचारमा देखिँदै आएको असमानता, अनावश्यक परीक्षण, महँगा औषधिको प्रयोग तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता सम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले मानक उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गर्ने तयारी अघि बढ़ाएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग उपचार प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत उपचारात्मक महाशाखाका निर्देशक डाक्टर पवन जंग रायमाझी सहित बालरोग विशेषज्ञ, न्यूरोलोजिस्ट, कार्डियोलोजिस्ट, हेमोफिलिया, ओरल हेल्थ, ईएनटी लगायतका 18 क्षेत्रका विशेषज्ञ चिकित्सकहरू सहभागी हुनुहुन्थ्यो। विशेषज्ञहरूले आफ्ना क्षेत्रमा प्रयोग भइरहेका स्वास्थ्य प्रोटोकलको अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव दिनुभएको थियो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर अग्रवालले उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गरेपछि बीमाले आवश्यक उपचार सहज रूपमा प्राप्त गर्ने वातावरण बनाउने समेत बताउनु भएको छ। बिरामीको अवस्था अनुसार कुन परीक्षण र उपचार आवश्यक हो भन्ने स्पष्ट मापदण्ड बनेपछि उपचारमा अनावश्यक झन्झट कम हुने समेत उहाँले बताउनु भएको हो।
0: लगातारको वर्षासँगै पहिरो जाँदा जाजरकोटमा दुईजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन्। भेरी नगरपालिका दुई रिसाङ क्षेत्रमा पहिरोले घर तथा टहरा भत्काउँदा सातजना घाइते भएका छन् भने दुईजना सम्पर्कविहीन भएका हुन्। पहिरोले भेरी नगरपालिका तीन स्याला बस्ने पूर्णबहादुर विकको कच्ची घर र सोही नगरपालिका तीन बस्ने भैरवी केसीका दुईवटा टीनका अस्थायी टहरा पूर्ण रूपमा भत्काएको छ र त्यस अनुसारको बेपत्ता भएकाहरूको खोजी भइरहेको रेडियो हाम्रो पाइला जाजरकोटले खबर पठाएको छ। यसैबीच चितौनको इच्छा कामना गाउँपालिका पाँच स्थित सिमलधारामा रूख सहित सुखा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैराती 10:25 मिनटमा राजमार्गमा

0: बाट खसेको पहिरोका कारण नारायणगढ़ काठमाण्डु सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीले बताएको छ। पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याउन कम्तीमा छदेखि सात घण्टासम्म लाग्ने अनुमान गरिएको नेपाल प्रहरीले बताएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ़बाट काठमाण्डु जाने र काठमाण्डुबाट नारायणगढ़ जाने सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाएका छन्। पहिरो पन्छाई सड़क खुलाउने काममा सड़क विभागसँग समन्वय भइरहेको पनि प्रहरीको भनाई छ। यात्रुहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न सड़क विभागले अनुरोध गरेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मधेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारीले बिहानको तुलनामा साँझको समयमा अधिक पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
1: साउन 31 गते पनि विशेष गरेर मध्यदेखि पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्ने देखिन्छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहाड़ी भूभागमा र यो लुम्बिनी सुदूरपश्चिमको तराईमा पनि एक दुई ठाउँमा भारीसम्मको वर्षा हुन सक्ने देखिन्छ। दिउँसोको अवस्था भन्दा रातिको अवस्थामा अझै मौसम प्रतिकूल हुने देखिन्छ। सुदूरपश्चिम प्रदेशमा र लुम्बिनी प्रदेशमा चाहिँ वर्षाको क्रम अझै बढ्ने र सुदूरपश्चिमको पहाड़ी तराई भूभागमा एक दुई ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिन्छ।
0: गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। आज राति समेत देशभर साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै स्थान, कोशी तथा बागमती प्रदेशका पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मधेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन सहितको मध्यम खालको पानी पर्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको छ।
2: करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यसबेलै जेएनजी आन्दोलन भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अल्पत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले हिजोदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन समेत गरेको हो। मन्त्रालय सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले हिजो कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणाहरू संकलन गरिएका छन्।
0: सरकारले हिजो दिनभरिमा काठमाण्डुका 5 बिक्री केन्द्रबाट कुल 6,802 खाना पकाउने ग्यासको सिलिण्डर बिक्री गरेको छ। एक महिनादेखि ग्यास नपाएका उपभोक्ताहरू राहत दिने भन्दै नेपाल आयल निगमले हिजोदेखि काठमाण्डुका 5 स्थानमा काठमाण्डु जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिक्री केन्द्र तोकेको थियो। ग्यास नपाएका उपभोक्ताको ठूलो संख्यामा बिहान 8 बजेदेखि नै बिक्री केन्द्रमा लाइन लागेका थिए। आयल निगमको तथ्याङ्क अनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढ़ी 2,290 ग्यास सिलिण्डर वितरण गरिएको छ। पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट 1,600, किर्तिपुरको राधास्वामी केन्द्रबाट 762, यातायात कार्यालय परिसर चाबहिलबाट 720 र वसुन्धराको राधास्वामी केन्द्रबाट 600 सिलिण्डर बिक्री गरिएको छ। यसैबीच उपभोक्ताहरूको मागलाई मध्यनजर गर्दै आज उपत्यकाका विभिन्न सातवटा ठाउँमा खाना पकाउने ग्यासको सिलिण्डर बिक्री वितरण हुने भएको छ। नेपाल आयल निगमले समन्वयमा ग्यास उद्योगीहरूले ग्यास बिक्री गर्नेछन्। आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार निगमको कार्यालय टेकु परिसर, पशु सेवा शाखा चपली, राधास्वामी किर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँ बजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिण्डर बिक्री वितरण हुनेछ। अति आवश्यक परेका व्यक्तिले मात्रै आफ्नो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित आएर ग्यास किन्न निगमले अनुरोध गरेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नयाँ शीत भण्डार निर्माणको गति सुस्त, बनेका पनि संसाधनमा नआउँदा समस्या,
3: कोल्ड स्टोर भयो कुन थियो नयाँ राम्रो संचित लेख्यौँ यहाँ 4-6 महिना सेभ गर्न पाइन्थ्यो, अरू तरकारीहरू पनि छोडेर नयाँ जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
0: 4 महिनामा सर्पले डसेर 65 जनाको मृत्यु, उपचार प्रणालीमा सुधारको पहल, अघि बढ़्यो शिक्षा विधेयक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
4: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउं, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा गोकर्ण अवस्थीले खबर लेख्नु भएको छ। 2046 राजनैतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो, विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भ्यू पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। त्यस्तै राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्यल बढ़दै शीर्षकमा अर्को खबर प्रकाशित छ। फिर्ता बोलाएका कारणले 11 देशका 10 महिनादेखि र 6 देशका 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिएको छ भने 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस विवादमा अब अदालतको फैसला निर्णायक शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै बढ़दै अलैची उत्पादन र निर्यात मुख्य चुनौती ब्राण्डिङ र बजार शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। नेपालमा उत्पादन हुने अलैची 95% निर्यात हुने भए पनि भारत बाहेक तेस्रो मुलुकमा पुग्ने हिस्सा 1% भन्दा कम छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल शीर्षकमा अर्को खबर प्रकाशित छ। कृष्ण प्रसाद गौतमले लेख्नु भएको छ सुर्खेतबाट। त्यस्तै सरकार र एनआरएनको संयुक्त कम्पनीलाई विदेशी मुद्रामा आईपीओ निकाल्ने सुविधा शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा काठमाडौँमा भारतको 80 स्वतन्त्रता दिवस मृतक सैनिकका परिवारलाई 8.2 करोड़ प्रदान शीर्षकमा खबर छापिएको छ। काठमाडौँ स्थित भारतीय दूतावासले हिजो भारतको 80 स्वतन्त्रता दिवस मनाएको छ। वन्दे मातरम गीतको गायनसँगै शुरू भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभयो। त्यस लगत्तै राष्ट्रगान गाइनुका साथै 80 स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा भारतको राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो पनि प्रसारण गरिएको थियो। अर्को खबर सवारी साधनमा 5 वर्षमा बाहिरियो 470 अर्ब शीर्षकमा भित्री पन्नामै छापिएको छ। भवनाथ प्याकुरेलले लेख्नु भएको हो। नेपालमा 2021 देखि 2026 सम्ममा 470 अर्ब 50 करोड़ रूपियाँ बराबरको सवारी साधन र पाट पूर्जा आयात भएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार उक्त मूल्य बराबरका मोटरसाइकल कार जीप बस ट्रकदेखि टायर इन्जिन ब्याट्री र अन्य पाठ पूर्जा आयात गरिएको खबरमा उल्लेख गरिएको छ। र आर्थिक कारोबार दैनिकमा कोरियामा E7 भिसाका लागि दूतावासले शुरू गर्यो मागपत्र प्रमाणीकरण शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको छ। कोरियामा संयुक्त सिप युक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि साउल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरिया स्थित दूतावासलाई सिप युक्त श्रमिक पठाउने E7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। जलविद्युत आयोजनाले फेरिएको दोलखा शीर्षकमा दिलबहादुर केसीले लेख्नु भएको छ। जलविद्युत आयोजना सड़क पर्यटन रोजगारी बजार र सामाजिक रूपान्तरणमा नयाँ आधार बनेको छ। कालो सूचीमा पर्ने ऋणी 1 वर्षमा 83% घटेको बारेमा पनि खबर छ। गोर्खापत्र दैनिकमा उपचार प्रणालीको बारेमा खबर छापिएको छ भने अघि बढ़्यो शिक्षा विधेयक शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको छ। करिब 1 वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर ठुंग्याउने योजना मन्त्रालयको छ। विधेयकबाट यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरोकारवालासँग सुझाव पनि संकलन गरिरहेको छ। नयाँ पत्रिका दैनिकमा 4 महिनामै सर्पले डसेर 65 जनाको मृत्यु भएको बारेमा शिवहरी घिमिरेले लेख्नु भएको छ। वर्षेनी सर्पदंशका घटनाहरू बढ़िरहेका छन्। विषालु सर्पले टोकेर 20 शरीरमा प्रवेश गरेका एउटै बिरामीलाई 10 देखि 25 भायलसम्म लाग्न सक्छ। कुन अस्पतालमा कति छ मौजदात त्यसको विस्तृत विवरण पनि दिइएको छ। टर्मिनलको निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएको बारेमा मुगुबाट अच्युत भण्डारीले लेख्नु भएको खबर छ भने बिउताइयो 15 1500 वर्ष पुरानो सप्त पाताल शीर्षकमा खबर पनि छापिएको छ। भित्री पन्नामा एकताको पहल भन्दा गगनमाथि आरोपका चाङ शीर्षकमा प्रेम गौतमले नेपाली कांग्रेसभित्रको विवादको बारेमा लेख्नु भएको छ। देउवा समूहको भेलाको उद्घाटनमा नेताको भाषण मात्र होइन बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरूमा पनि पार्टी कमजोर बनाएको भन्दै गगनमाथि आरोप नै आरोप लगाइएको छ। उदयपुरको नमूना माविमा विद्यार्थी 1000 शिक्षक दरबन्दी भने 35 शीर्षकमा खबर छापिएको छ। अनि अर्को खबर वाणिज्य बैंकको खुद नाफा 35.73% बढ़ेको बारेमा छ। भवन्ती मसिना लेख्नुहुन्छ, गत आर्थिक वर्ष 2082-83 20 वाणिज्य बैंकले 71 अर्ब 31 करोड़ 96 लाख रूपियाँ खुद नाफा आर्जन गरेका छन्। त्यसै गरी नाइमा एक्सपोको आज अन्तिम दिन 5 दिनमै 1.5 लाख भन्दा बढ़ीले गरे अवलोकन शीर्षकमा खबर छापिएको छ भने तमौर करिडोरमा पुल निर्माण सुस्त भएको बारेमा केशव प्रसाद भट्टराईले ताप्लेजुङबाट लेख्नु भएको खबर छापिएको छ।
2: इण्डोनेशियाको फ्लोरेस द्वीपमा शक्तिशाली भूकम्पमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ। भूकम्पपछि उद्धार टोलीले भग्नावशेषमा पुरिएका तथा फँसेका नागरिकको खोजी जारी राखेका छन्। 15 किलोमिटर गहिराईबाट गएको भूकम्पपछि दर्जनौं प्रकम्पहरू समेत गएका छन्। भूकम्पका कारण सयौं भवनमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच केही दिन अघि मात्रै कोलम्बियामा गएको शक्तिशाली विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुगेको छ। करिब 400 भन्दा बढ़ी अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ। म्यानमारमा तीव्र मनसुनी बाढ़ीले गाउँ र धानका खेत डुबानमा परेका छन्। डुबानका कारण युद्धबाट पहिले नै विस्थापित भएका म्यानमारवासीहरू घर छाड्न बाध्य भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले विभिन्न स्थानमा तीव्र मनसुनी बाढ़ीले अनुमानित 3,90,000 मानिस प्रभावित भएको जनाएको छ। जुलाईसम्म सांघाईमा मात्रै 2,30,000 बढ़ी प्रभावित भएका छन् र दक्षिण लेबनानमा इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली लड़ाकू विमानले आवश्यक घरमा गरेको आक्रमणमा 7 जनाको मृत्यु भएको हो।
0: साझा खबरमा अब खेल खबर। खेलका क्रममा गम्भीर घाइते भएका राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीहरूले प्रदर्शन गरेका छन्। हिटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि स्वयं खेलाड़ीले प्लेकार्ड सहित दबावमूलक रैली निकाल्दै आशिषको उपचारका लागि राज्यले तत्काल जिम्मेवारी लिनुपर्ने माग पनि गरेका छन्। नेपाली गल्फको विकास र प्रवर्धनका लागि नेपाल गल्फ संघ एनजीए र चीनको ग्वान्झाउ एडीवाई गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनी लिमिटेड बीच सहकार्यको सम्झौता भएको छ। सम्झौता अनुसार नेपाली गल्फ टोलीले चीनको ग्वान्झाउमा प्रशिक्षणको अवसर पाउनेछ भने नेपालमा गल्फ एकाडेमी निर्माण, खेलाड़ी तथा प्रशिक्षण आदान प्रदान र गल्फ टूरिज्म प्रवर्धनमा समेत सहकार्य गर्ने उल्लेख गरिएको छ। ईपीएफका क्षितिज खनाल र प्रिन्स दाहाल लेनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिताको फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियता प्राप्त पुरूष एकलको फाइनलमा प्रतिस्पर्धा हुनेछ। हिजो फाइनलमा क्षितिजले पीस फिटनेस क्लबका विष्णु कछुवाललाई 18-21, 21-7, 22-20 को सेटले पराजित गर्नुभयो।
2: आलुको उत्पादन पहाड़ी जिल्लामा बढ़दै तर बजार र व्यवस्थापनमा समस्या। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: खबरमा अब शीत भण्डारले किसानलाई हुने सुविधाको कुरा। बैतडीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलुले बजार नपाएपछि चिन्तित बनेका छन्। हिउँदे बाली गहुँ र जौको तुलनामा आलु खेतीबाट राम्रो आमदानी हुने अपेक्षा तथा व्यावसायिक आलु खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा मर्कामा परेका हुन्।
12: बैतडीका उच्च पहाड़ी क्षेत्रहरू सिरभावर, जालहल्ला, बसपानी, भन्ज्याङ, मोतीनगर, कोटपे लगायतका स्थान आलु उत्पादनका पोकेट क्षेत्र हुन्। यस क्षेत्रका किसान आलु खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलु उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। 5 वर्षदेखि आलु खेती गर्दै आइरहेका सिगास गाउँपालिका 9 जालहल्लाका मोहन चन्द,
13: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो गर्न खोजे चार पाँच वर्ष भयो सात वर्ष के अरे सात वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन अब किसान त चाहिँ धेरै मार्कामा भए
12: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया धनगढी महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो
13: यो साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरेको हुँ आलुमा भयो बन्दामा भयो 50-60 लाखको मैले व्यापारीसित यसो कारोबार गरेको रेट पनि ठिक ठिकै थियो हो साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएकोसम्म मैले एक रुपियाँ सहज खाएर मात्र मैले बिक्री वितरण गरेको
12: यो वर्ष खोटपे डणेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका 9 वटा सदस्य जनक चन्द बताउनुहुन्छ
3: यसपालि आलुको उत्पादन ठिक ठिकै भयो पोखेर क्षेत्र खोइबे डुराबाट तराई गयो कोल्ड स्टोर भयो कुन छुन राम्रो सञ्चितले कि भने 4-6 महिना सेभ गर्न पाइन्थ्यो अरू तरकारीहरू पनि छोडेर नै जान्थ्यो पासा मूल्य पाइन्थ्यो
12: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोडपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न 2 शीत भण्डार छन् तर कानूनी प्रक्रिया नपुग्दा र पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन् कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी
14: कोल्ड स्टोर दुईटा चाहिँ छ एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा खोडपेमा रहेछ कोल्ड चेम्बर भन्ने कानूनी प्रक्रिया नै जटिलता रहेछ कि सम्बन्धित पालिकाले कसैले त्यहाँको किसानले के अरे उजुरी दिनु पर्यो होइन कानूनी रूपमा त
12: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन् तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ डीआर भट्ट सीआईएन रेडियो सिगा सन्देश शिरभावर
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
2: चितवनको इच्छा कामना 5 सिमल धारामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध जाजरकोटमा 2 बेपत्ता 7 घाइते वर्षा शुरू भए यता पहिरोका कारण सबैभन्दा धेरै मानवीय क्षति
0: काठमाडौँका 5 स्थानबाट पहिलो दिनमा 6,000 भन्दा धेरै ग्यास सिलिण्डर बिक्री आज उपत्यका 7 स्थानबाट बिक्री गरिने दैनिक उपभोग्य वस्तुको अभाव र महँगी अनुगमन नगरिएको अधिकार कर्मीको गुनासो
2: उपचार प्रणालीमा सुधारको पहल अघि बढ़्यो शिक्षा विधेयक पहाड़ी क्षेत्रमा आलुको उत्पादन बढ़्यो तर बजार र चिस्यान केन्द्रको अभाव तमोर करिडोरमा पुल निर्माण सुस्त
0: इण्डोनेसियाको समुद्री टापुमा शक्तिशाली भूकम्प 47 जनाको मृत्यु कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो म्यानमारमा बाढ़ीमा लाखौं घर डुबानमा
2: र राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीद्वारा सरकारको ध्यानकर्षण नेपाल गल्फ संघ र चीनको एडीवाई गल्फ बीच सहकार्य गर्ने सम्झौता
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छब्बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ प्रतिनिधि सभाका पछिल्ला बैठकहरू जहाँ विभिन्न प्रकारका बहस र बहसका शैलीहरू अपनाउने गरिएको छ कहिलेकाहीँ कालो चश्माको विषयलाई लिएर बहस हुने गरेको छ भने कहिलेकाहीँ प्रधानमन्त्री मन्त्रीहरूले दिएका अभिव्यक्तिको बारेमा पनि बहस हुने गरेको छ भने कतिपय सांसदहरूले कविता पनि सुनाउन थालेका छन् पछिल्लो समयमा प्रतिनिधि सभाको बैठकमा समसामयिक विषय वस्तु उठाउने र व्यङ्ग्य गर्नको लागि पनि यस्ता विभिन्न शैलीहरू अप्नाउन थालिएको छ यहाँ संसद लेखिएको छ माथिपट्टि र त्यो संसद भवन जस्तो देखिने ठाउँबाट 2 सांसद बाहिर निस्कन्दैछन् अगाडिपट्टि ढोका छ निस्कदै गर्दा एकजना सांसद जस्ता देखिने व्यक्तिले केही भन्दैछन् नजिकै रहेका अर्का व्यक्तितर्फ हेरेर तल चाहिँ यस्तो लेखिएको छ कहिले कालो चश्मामाथि बहस कहिले टी शर्टमाथि प्रश्न कहिले ग्यासमाथि कविता सरकारले नि सांसदलाई बिजनेस त दिएको दिएकै छ अघि
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: उपचार गजुरी अस्पतालमा
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्खिएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ, फोन 010-40-23-29,
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: पावर वाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
5: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
5: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
8: हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-57-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले

0: नहुने जडीबुटीले के होला र भने सोचेपछि बाबाले त्यही एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
6: सम्पर्क मोबाइल 97 41 031 429।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
9: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पास।
10: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
11: ओ
0: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटोजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
6: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 101.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 31 गते, तदनुसार इसी सन 2026 अगस्त 16 तारीक, सका सम्वत्सर 1948, नेपाल सम्वत् 1146, रोद्र नामक सम्वत्सर, दक्षिणायन वर्षा ऋतु। आज आइतबार रहेको छ, श्रावण शुक्ल पक्ष तिथि रहेको छ, चतुर्थी तिथि रहेको छ। आज चतुर्थी तिथि रहेको छ, 33 घडी 21 पला नक्षत्रमा रहेको छ, उत्तर फाल्गुनी नक्षत्र रहेको छ, 2 घडी 1 पला यानि कि बिहानको 6:24 रहेको थियो भने अहिले देखेर हस्ता नक्षत्र प्रारम्भ भइसकेका छ। योगमा रहेको छ सिद्धि योग रहेको छ, करणमा रहेको छ वणिजकरण रहेको छ, बिहानको 7:06 भने अहिले यतिखेर चाहिँ भद्राकरण प्रारम्भ भइसकेका छ। यस्तै गरेर चन्द्रमा कन्या राशिमा, श्री सूर्य नारायण चाहिँ विशेष गरी कर्कट राशिमा, आनन्दादि योगमा आज मित्र योग रहेको छ। आज बिहान सूर्योदय 5:35 भयो भने साँझ सूर्यास्त 6:39 हुनेछ र आजको दिनमान घडी 13:04 रहनेछ। आज विशेष दिन रहेको छ, आज बैतडी विश्वनाथ मन्दिरमा साउने मेला समाप्ति भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ भने विशेष गरी भोलि भने नाग पञ्चमी रहेको छ, नाग टाँस्ने दिन, नाग पूजन गर्ने दिन रहेको छ। भोलि भदौ महिनाको 1 गते सोमबारको दिन चाहिँ नि नाग पञ्चमी, नाग देवताको पूजा आज गर्ने दिन पनि विशेष रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी। विशेष गरी आजको अशुभ समय यानि कि आजको काल बेला रहेको छ, दिउँसोको 12:07 56 सेकेन्डदेखि दिउँसोको 1:46 12 सेकेन्डसम्म काल बेला,
रहनेछ। आजको लागि लाभ बेला 8:51-24 10:29-40 लाभ बेला यस्तै गरेर शुभ बेला रहेको छ। दिउँसोको 1:46-13 दिउँसोको 3:24-28 शुभ बेला भनेर पञ्चाङ्गहरूले उल्लेख गरिएको छ। पालो रहेको छ ग्रह गोचर, यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष जानकारी भने गर्नेछौ। विशेष गरी सूर्य कर्कट राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल मिथुन राशिमा, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कन्या राशि आउँछ। हस्ताको प्रथम चरण, नाम आउँछ पूर्ण अथवा पूर्णिमा, नाम आउँछ आदिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरुका लागि आजको दिन काममा केही चुनौतीहरु देखिँदै जाँदैछन् र सोचेको फाइदा उठाउन मुश्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्य पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बन्नाले अधिकार र सुरक्षा गर्न जुटु पर्नेछ। काम अड्किनाले उद्देश्यमा पुग्न समय लाग्नेछ। फजुल खर्चका साथै ठगीमा पर्ने योग भएकाले अलि होसियारको साथ काम गर्नुहोला। सावधानीले उपलब्धि जोगाउँदै लाभ लिन सकिने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन समय लागे पनि निर्णायक कार्य गर्ने समय रहेको छ। पहिलेका उल्झन समाप्त हुनाले रोकियो काम थालिने गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य नजिक पुग्न सकिन्छ। पेसा व्यापार व्यवसाय पनि केही लगनी र पूर्वाधार तयार पार्ने समय रहेको छ। समस्या दर्शाउँदा अभिभावक तथा शुभचिन्तकले साथ दिनेछन्। अध्ययनमा पनि गुरूजनको मार्गदर्शन प्राप्त हुने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन अवस्थालाई पछ्याउन नसक्दा व्यवहारमा पछि पर्ने योग रहेको छ। विश्वमा बोली बानीले गोपनीयताहरू भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौताहरू भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनसँगको साथ र सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न पनि सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
0: कर्कट राशि
1: उनीहरूका लागि आजको दिन दाजुभाइमा असमझदारी बन्न सक्छ। जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले बढ़ी मेहनत गर्नुपर्ने समय रहेको छ। प्रतिस्पर्धीहरूले अवरोध पुर्याउन सक्छन्। नयाँ काम थाल्नु उपयुक्त साइत पर्खनुहोला। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको नामदाम इनाम प्रतिशत उठ्न अलिकति समय लाग्ने योग भन्ने देखिएको छ। आफ्नो लाभांशमाथि अरूले दावी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन काम बन्नाले समय आमदामी भित्काउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नामदाम इनाम प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछन्। कला गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जाँदैछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुँदै जाँदैछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन समेत आउने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन हुँदै जाँदैछन्। नामदाम इनाम कमाउने बेला रहेको छ। रमाइलो जमघका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफका काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जाँदैछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। आकर्षण उपहारले उत्साह जगाउनेछन्। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोरीका आफन्तजनसँग पनि भेटघाट हुने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घर खर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा अलि होसियारको साथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नामदाम इनामका लागि आज गरेको खर्च व्यर्थ हुने हुँदा सजग रहनु पर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन काम बने पनि प्रतिफल हात पार्न समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। आमदानीको विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। पछिको लागि गरेको मेहनत लगानीले फाइदा दिलाउनेछन्। व्यापार र साझेदारी र सटापटामा लाभ मिल्नेछ। सञ्चित धन खर्च गर्नु परे पनि प्रत्याशित नतिजाले उत्साह समेत जगाउने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि विश्वमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मेहनत गर्दा काम प्रारम्भ हुँदैछ तर प्रशस्त दाम भने हात लागि नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मेहनतले व्यावसायिक चुनौती पन्छाउन सकिन्छ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्दै जाँदैछन्। स्वार्थका लागि नजिकिनेहरूबाट अलि सजग रहेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
0: मकर राशि
1: उनीहरूका लागि आजको दिन धर्ममा श्रद्धा र परोपकार मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसाय पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकाने हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछन्। समस्या चुनौती समाप्त हुनेछ। नामदाम इनाम हात लागि हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
0: कुम्भ राशि
1: उनीहरूका लागि आजको दिन विशेष गरी कामना पूर्ण हुँदै जाने योग देखिया छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर तथा आलस्य भएको चाहिँ विशेष गरी अनुभूति हुन सक्ने योग भने देखिएको छ। विशेष गरी बाहिर विशेष गरी गोपनीयताहरू आफ्ना गोपनीयताहरू बाहिरले अप्ठ्यारो पर्न सक्छ। सहयोगहरू पछि हट्दै जाने खालको योग देखिया छन्। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा विशेष ध्यान पुर्याएर अगाडि बढ्नु भयो भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
0: मीन राशि
1: उनीहरूका लागि आजको दिन परिस्थितिको चक्रमा अलमुनि पर्दा काम बन्न समय लाग्नेछ। केही चुनौती अंगाल्दै अघि बढ्नु पर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्चाउँदै अधिकार बढ्ने समय रहेको छ। अनावश्यक किनमेलमा फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने योग देखिया छ। सजग रहनुहोला। पछिको लागि विशेष काममा जग बसाउने मौका समेत मिल्ने योग राशि मिल्नलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: उद्देश्य तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सर्वे सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क तपाईँले गर्नुहोस्। आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते र समय तपाईँले जानकारी हामीले गराउनु पर्ने हुन्छ। साल महिना गते अनि समयको आधारमा म भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। विशेष गरी भोलि चाहिँ हाम्रो नागपञ्चमी नाग टाँच्ने दिन रहेको छ। नागपञ्चमीको विषयमा केही जानकारी म तपाईँलाई गराउने छु र घरमा किन नाक टाँसिन्छ, यो नाक टाँस्नाले के फाइदा हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई विशेष जानकारी पनि गराउनेछु। विशेष गरी चाहिँ अलिक खुलेर जानकारी गराउनेछु आज, किनकि भोलि विशेष नागपञ्चमी रहेको छ। नागपञ्चमी र घरको ढोकामा ढोकाको माथिपट्टि टाँसिने चितन टाँस्ने परम्परालाई धार्मिक सांस्कृतिक र व्यावहारिक दृष्टिले अलि विस्तारमा हामीले बुझौं। पहिला किन नाक टाँसिन्छ, विशेष गरी नागपञ्चमी के हो यसको विषयमा पनि जानकारी गरौं। घरको ढोकामा नाकको चित्र किन टाँसिन्छ, फोटो किन टाँसिन्छ, विशेष गरी चाहिँ यस विभिन्न प्रकारका जानकारीहरू म तपाईँलाई गराउनेछु। विशेष गरी चाहिँ नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमी तिथिलाई मनाइने हिन्दू धर्मको बहुत ठूलो पर्व हो। यस दिन नाग देवताको पूजा गर्ने परम्परा रहेको छ। हिन्दू धर्ममा नागलाई केवल सर्पका रूपमा मात्र नभई देवता, प्रकृति र भूमिगत जल सम्पदासँग जोडिएको प्रकृतिका रूपमा पनि हामीले सम्मान गर्न सकिन्छ, हामीले सम्मान गरिराखेका छौं। नागपञ्चमीमा नागको पूजा गर्नुको एउटा मुख्य भाव सर्पप्रति डर वा घृणा होइन, सम्मान र सह अस्तित्व हो। विशेष गरी घरको ढोकामा नागको चित्र टाँसिन्छ, किन टाँसिन्छ तपाईँलाई थाहा छ, किन टाँस्नुहुन्छ, यो टाँस्नाले के फाइदा हुन्छ कतिलाई थाहा छ कतिलाई थाहा छैन, थाहा हुने हाम्रा श्रोताहरूले अरूलाई पनि जानकारी गराउनुहोस्। नाक टाँस्नुहुन्न उहाँहरूले भने नाक टाँस्नुपर्छ भनेर उहाँहरूलाई सिकाउनुहोस् र किन टाँसिन्छ भन्ने कुराको विषय पनि जानकारी तपाईँलाई थाहा छ भने तपाईँले सिकाउनुहोस्, तपाईँलाई थाहा छैन भने म आज तपाईँलाई विस्तृत रूपमा जानकारी गराउँछु। एकदम तपाईँले ध्यान दिएर सुन्नुहोस्, बुझ्नुहोस् अनि तपाईँले ओल्लो घर पल्लो घर छर छिमेकीलाई पनि तपाईँले सम्झाउन सक्नुहुन्छ। नेपालका विभिन्न र धेरै ठाउँमा नागपञ्चमीको दिन नागको चित्र वा नागको प्रतिमा भएको मुख्य ढोकामाथि टाँस्ने चलन रहेको, यसको पछाडि विभिन्न धार्मिक मान्यताहरू पनि रहेको छ। जस्तै नाग देवतालाई घरको रक्षकका रूपमा सम्झेर ढोकामा नागको चित्र राखिन्छ, यसले घर विस्तृत रूपमा जानकारी गराउँछु। एकदम तपाईँले ध्यान दिएर सुन्नुहोस्, बुझ्नुहोस् अनि तपाईँले ओल्लो घर पल्लो घर छर छिमेकीलाई पनि तपाईँले सम्झाउन सक्नुहुन्छ।

ती श्रद्धा र पूजा व्यक्त गर्नु हो। विशेष गरी चाहिँ नि परम्परागत मान्यता अनुसार नाकको चित्तले घरमा आउने नकारात्मक वा अशुभ प्रभावलाई रोक्ने गर्दछ भन्ने हाम्रो विश्वास रहेको छ, हाम्रो शास्त्रको विश्वास रहेको छ। हिन्दू धार्मिक र परम्परामा केही नागहरूलाई धन भूमिगत सम्पदासँग पनि जोडिन्छ, त्यसैले नाग पूजालाई समृद्धि र घरको सुख शान्तिसँग जोडेर हेर्ने चलन पनि हाम्रो रहेको छ। विशेष गरी चाहिँ नै नाग पूजा वर्षायाममा गर्ने भएकाले नागलाई पानी वर्षा र भूमिगत जलसँग सम्बन्धित मान्ने सांस्कृतिक परम्परा पनि रहेको छ। त्यसैले राम्रो वर्षा, खेतीपाती र अन्नबालीका लागि पनि हामीले प्रार्थना गर्न सकिन्छ। अब घरमा नाग टाँट्नाले विशेष गरी हाम्रो धार्मिक विश्वास अनुसार चाहिँ के छ भन्दा, घरमा नाग टाँट्नाले चाहिँ शान्ति र सुख समृद्धि घरमा आउने गर्दछ, परिवारमा शुभता र मंगल रहने गर्दछ, सर्पको भयबाट रक्षा हुने गर्दछ, घरलाई अनिष्ट र नकारात्मक प्रभावबाट जोगाउने, खेतीपाती तथा वर्षायाममा शुभ फल प्राप्त हुने, नाग देवताको पूजा गरेर धार्मिक पुण्य प्राप्त हुने पनि हाम्रो विश्वास रहेको छ। चट्याङहरूबाट, हावाहुरीबाट अनिष्ट हुने कुराहरू, भूकम्पहरूबाट पनि नाग देवताले हाम्रो घरलाई सुरक्षा दिनुहुन्छ। आगलागीबाट, चट्याङहरूबाट पनि विशेष यसले फल दिन्छ। तर एउटा कुरा प्रष्ट के बुझ्नुपर्छ भन्दा, यी धार्मिक तथा सांस्कृतिक मान्यताहरू विशेष गरी चाहिँ वैज्ञानिक रूपमा पनि नागको चित्र ढोकामा टाँस्दा सर्प घरमा नआउने वा कुनै रोग समस्या हट्ने प्रमाण पनि रहेको छ। यसमा चाहिँ विशेष गरी नाग पञ्चमीको एउटा सुन्दर पक्ष भनेको मानिस र प्रकृति बीचको सम्बन्ध हो। सर्पले खेतमा मुसा तथा अन्य किरा नियन्त्रण गर्न मदत गर्छ, त्यसैले प्राचीन समाजले सर्पलाई मार्नुको सट्टा पूजा र सम्मान गर्ने संस्कार विकास गरेको हामीले बुझ्न पनि सकिन्छ। सर्प भनेको प्रकृति, हामीलाई चाहिने चिज हुन्। त्यसैले नागपञ्चमीमा नागको चित्त टाँस्नुको भाव केवल घरमा सर्प नआओस् भन्ने मात्र होइन, नाग देवताको सम्मान, परिवारको सुरक्षा, प्रकृतिको संरक्षण, सुख समृद्धिको कामना पनि हो। विशेष गरी चाहिँ घरमा नाग टाँस्दा कतापट्टि फर्काएर टाँस्नुपर्छ, विशेष गरी कस्तो खालको नाग टाँस्नुपर्छ भन्ने विषयमा पनि जानकारी, थोरै जानकारी गराउन मन लागिहाल्यो मलाई तपाईँहरूलाई चाहिँ। विशेष गरी यहाँ नाग भन्नाले नागको चित्र यानि कि फोटो भन्ने परम्परा अनुसार यसरी गर्न सकिन्छ। पहिला नागको चित्र बनाइन्थ्यो कलम पेनले पनि, आजभोलि रंगीन फोटाहरू पनि आउन थालेका छन् बजारमा धेरै समयदेखि। नाग पञ्चमीमा नाग देवताको स्पष्ट चित्र भएको नागको जोडी र नाग देवताको परम्परा चित्र टाँस्ने चलन रहेको छ। विशेष गरी नागको फणा फैलिएको चित्र, नाग देवताको शान्त स्वरूप, धार्मिक स्वरूप र नागको जोडी भएको चित्र पनि एउटै ठाउँमा प्रयोग गरिन्छ। विशेष गरी फोटोमा डर लाग्ने, आक्रामक र केवल सजावटी सर्पको फोटो भन्दा पूजाका लागि बनाएको नागको चित्र उपयुक्त मानिन्छ। घरमा सबै हिन्दू परम्परा एउटै निश्चित समय भन्ने छैन, कुन दिशातिर फर्काउने नागलाई भन्दा ठाउँ, परिवार र स्थानीय परम्परा अनुसार फरक मानिन्छ। विशेष गरी श्रावणमा हामीले नाग पूजा गर्दा हामीले चाहिने विशेष गरी उत्तरतर्फ फर्काउनुपर्छ, टाउकोलाई उत्तरतर्फ फर्काएर पूजा गर्नुपर्छ। सामान्य रूपमा घरको मुख्य प्रवेशद्वारको माथिल्लो भागमा बाहिरबाट देखिने गरी नागको चित्र टाँस्ने चलन रहेको छ। अर्थात घरभित्र फर्काएर भन्दा घरको प्रवेशद्वारको रक्षा गर्ने प्रकृतिका रूपमा बाहिरतिर देखिने गरी राख्न सकिन्छ। यदि तपाईँको परिवारमा पूर्व उत्तर वा कुनै विशेष दिशामा टाँस्ने चलन रहेको छ भने यही परम्परालाई प्राथमिकता दिनु राम्रो हुन्छ। तर सर्प यदि तपाईँले बनाउनु भएको छ, गोबरको पिठोको बनाउनु भएको छ भने त्यसको शिर चाहिँ, नाग देवताको शिर चाहिँ उत्तरतर्फ फर्काउनु राम्रो हुन्छ। नागको चित्र कुन दिशा फर्काउँदा निश्चित रूपमा बढी फल मिल्छ भने शास्त्रीय मान्यता सबैले मान्नै पर्ने एउटै नियम छ, साउन महिनामा उत्तरतर्फ फर्काउनु पर्दछ हामीले चाहिँ। विशेष गरी

तपाईँलाई थाहा होला साउन महिनामा हामीले उत्तरतर्फ फर्काएर हामीले विशेष गरी पूजा गर्नुपर्दछ। विशेष गरी चाहिँ यो तपाईँलाई थाहा छ, मैले तपाईँलाई पहिला पनि भन्ने गरेको थिएँ, नाग देवताको बारेमा विशेष रूपमा जानकारी मैले तपाईँलाई पनि गराउने गरेको छु। विशेष गरी चाहिँ नाग पूजा कसरी गर्ने, के गर्ने भन्दाखेरि तपाईँको कुन दिशातर्फ कहिले फर्काउने भन्दाखेरि तपाईँको चाहिँ विशेष गरी चाहिँ यसरी तपाईँले के बुझ्न सक्नुहुन्छ भन्दा हरेक महिनामा फरक फरक हुने गर्दछ। बुझ्नुभयो नि? हरेक महिनामा सधैँभरि उत्तरतर्फ नै फर्काएर गर्नुपर्छ भन्ने छैन। जस्तै तपाईँले नागको स्थापना गर्न खोज्नु भएको छ नाग पञ्चमीमा भने उत्तरतर्फ फर्काएर नाग स्थापना गर्नुहोस् र सधैँभरि उत्तरतर्फ नै पूजा गर्न सक्नुहुन्छ। मुख्य कुरा नागको चित्र कुन दिशा फर्काउँदा निश्चित रूपमा बढी फल मिल्छ भन्ने शास्त्रीय मान्यता, यसमा तपाईँले यो नअल्झनुहोस्। तपाईँहरू चाहिँ विशेष गरी चाहिँ नाग देवताको विशेष फोटो लिएर आउनुहोस्। फोटो छैन भने घरमै तपाईँले बनाउन सक्नुहुन्छ। घरमै नागिन एउटै मात्रै बनाउनु हुँदैन, एउटा अलिक ठुलो नाग बनाउने, अलिकति साना चाहिँ नागिन बनाउनु पर्दछ। हामीहरूले यसरी पूजापाठ गर्नुहोस्, तपाईँ घरमा तपाईँले आफै थाहा पाउनुहुन्छ, विशेष राम्रो हुन्छ। तपाईँलाई कालो सर्पयोग पितृदोषहरू परेका छन् भने पनि तपाईँ नागको पूजाहरू गर्न सक्नुहुन्छ, कालो सर्पयोगको परेका हाम्रा श्रोताहरूले पनि। तर कालो सर्पयोग परेका हाम्रा श्रोताहरूले पनि विशेष रूपमा नागको देवताको पूजाआजा गर्न पनि सकिन्छ। विशेष गरी यसको विधि हुन्छ, यसको विधान हुन्छ। जस्तै गरी हामीले सामूहिक रूपमा गर्ने चलन रहेको छ, यो सामूहिक रूपमा गर्नु हुँदैन, गर्न मिल्दैन। अब तपाईँलाई म के एउटा कुरा जानकारी गराउँछु भन्दा हाम्रा देवी देवताहरूले, हाम्रा ऋषि मुनिहरूले चाहिँ नि हामीले दिएका अन्न जलहरू चाहिँ जुन तपाईँले अन्न जल जुन ती दियो कलश गणेश स्थापना गर्नुहुन्छ, टपरामा धान चामल राख्नुहुन्छ नि, ती कुराहरू आसन हुन् ती चाहिँ। तर ती चिजहरू हाम्रा ऋषि मुनिहरूले हामी हाम्रा देवी देवताहरूले ग्रहण गर्नुहुन्न। ग्रहण कस्तो चिजलाई गर्नुहुन्छ भन्दा भोग लगाउनु पर्यो, तुलसी पत्र छोडेर भोग लगाउनु पर्छ। भगवान्लाई चढाउँदाखेरि तुलसी पत्र राखेर अनि मात्रै चढाउनु पर्छ, अनि मात्रै त्यो चिजहरू भोग लिनुहुन्छ। र ऋषि मुनिहरूलाई चाहिँ तपाईँको मुखमा नै खुवाउन चाहनुहुन्छ, बच्चाले जस्तै गरी मुखमा खुवाउन चाहनुहुन्छ भने हवन गर्नुपर्छ। हामीहरूले चाहिँ जस्तै ओम गम गणपतये स्वाहा गर्नुभयो भने गणेशजीको मुखमा गयो, गणेशजीको भागमा पर्यो, त्यो चाहिँ हवन गर्नु पर्दछ क्या हामीले चाहिँ। बुझ्नुभयो नि? त्यो भएर नाग पञ्चमीको दिन हामीले हवनहरू पनि गर्ने चलन रहेको छ। हवन गर्ने जस्तै नाग पञ्चमीको दिन जस्तै कुवाहरू छन्, तलाउहरू छन्, जलाशयहरू छन् भने तपाईँले त्यहाँ गएर पनि पूजा गर्ने नागको। जस्तै गरी गोर्खातिर तपाईँहरू हुनुहुन्छ भने गोर्खाको संग्रह, गोर्खा दरबारको संग्रहालयभन्दा अलिकति तरपट्टि नाग पोखरी छन् त्यहाँनिर, जुन तपाईँको जुन बस पारकभन्दा अलिकति यसो उकालोतिर तपाईँ चढ्नुभयो भने त्यहाँ नाग पोखरी छन्, त्यहाँ प्रत्यक्ष नाग आएर बस्छन्। जस्तै काठमाडौँमा पनि नाग पोखरी छन् होइन, हो त्यहाँ पनि नाग खेलिराखेका हुन्छन् त्यहाँ पनि होइन। विशेष विशेष दिन चाहिँ नागहरू निक्लिने गर्दछन्, सधैँभरि निक्लिँदैनन्, विशेष विशेष दिन चाहिँ निक्लिने गर्दछन्। त्यस्तै पोखरीहरूमा गएर तपाईँले पूजापाठ गर्न सक्नुहुन्छ। पोखरीमा गएर पूजापाठ गर्दाखेरि प्लास्टिकका टुक्रा टाक्रीहरू पोखरीमा नहाल्नुहोला, दुना टपरीहरू पोखरीमा नहाल्नुहोला। पूजा गर्दाखेरि अलग्गै चोखो तरिकाले, पोखरीलाई दूषित नहुने तरिकाले गाईको दुध, गाईको दहीहरू अर्पण गर्नु, सेतो चन्दन, अष्टगन्धहरू विशेष गरी श्रीखण्ड चन्दनहरू अर्पण गर्नुहोस्। नाग देवतालाई विशेष गरी घिउमा पकाएका तपाईँको चाहिँ साना साना बाबर हुन्छ नि रोटी, हो ती रोटीहरू नौवटा चढाउनुहोस् नवनागलाई होइन। अनि नवकुलाय विद्महे विषदन्ताय धीमहि तन्नो नाग प्रचोदयात् भन्नुहोस् होइन। नवकुलाय विद्महे विषदन्ताय धीमहि तन्नो नाग प्रचोदयात् भन्नुहोस् तपाईँहरूले। अनि नाग पञ्चमीको बेलामा चाहिँ नागको पूजा गर्ने, अरू बेलामा चाहिँ सर्प देख्ने बित्तिकै मार्ने काम पनि गर्नु हुँदैन, त्यो पनि एउटा पाप लाग्छ फेरि हामीहरूलाई। विशेष गरी चाहिँ नागको पूजा गर्दाखेरि दियो कलश गणेश पूजा गर्ने,
विशेष गरी दियो कलश गणेश पूजा गर्न सकिन्छ, रुद्राभिषेक रुद्री पूजाहरू गर्न सकिन्छ, हवनहरू गर्न सकिन्छ। झन् भोलि तपाईँको 1 गते त सत्यनारायणको पूजा गरेर पनि जुरेको छ, रुद्री पूजा लाउन पनि जुरेको छ, चण्डी पूजा लाउन पनि, दुर्गाको पूजा गर्न पनि जुरेको छ, नाग पूजा गर्न झन् नाग पञ्चमीको दिन जुरेकै छ, लाखपती बाल्न खोज्नु भएको छ भने लाखपती बाल्नको लागि पनि नानाको पूजा लाएर जुरेकै छ, धेरै कुराहरू जुरेको छ। यस्तो अवसर बेला बेला मिल्दैन, त्यसमा विशेष ध्यान गर्नु होला। केही कुराहरू बुझ्नु भएन भने, तपाईँले सम्झिनु भएन भने तपाईँले विशेष ख्याल गर्नुहोला, फोन गर्न सक्नुहुन्छ। नाग देवतालाई सेतो पहेँलो ध्वजाहरू चढ्छ, ध्वजाहरू तपाईँले चाहिँ चढाउँदाखेरि, ध्वजाहरू काट्दाखेरि चाहिँ कपडाको माथिपट्टिको बिट र तलपट्टिको बिट चाहिँ तपाईँले चाहिँ राख्नुपर्छ है। त्यत्तिकै तपाईँको चाहिँ बिचबाट च्यातिनु भए पनि हुँदैन, बिट चाहिन्छ। ध्वजाको टुप्पोमा पनि बिट अनि फेदमा पनि बिट चाहिन्छ, हो त्यस्तो ध्वजाहरू चढ्छ। कम्तीमा पनि 1 इन्चीका ध्वजाहरू हुनु पर्यो, धेरै ठुला ठुला पनि चाहिँदैन, धेरै मसिना पनि चाहिँदैन, 1 इन्चीका ध्वजाहरू चाहियो होइन। यसरी पूजापाठहरू गर्नु तपाईँले नाग देवताको लागि, नाग देवता प्रसन्न हुनुभयो धेरै कुरामा राम्रो हुन्छ। यदि तपाईँलाई कालसर्पयोग परेको छ, नागदोष परेको छ, आंशिक कालसर्पयोग परेको छ भने तपाईँको परिवारमा अनिष्ट भइराखेको हुन्छ, तपाईँले गरेका हरेक कामहरू चाहिँ हुनहुन आँट्छ, बिग्रिहाल्छ होइन। जतासुकै भएर रोकावट आउँछ, बाबु नानीको पढाइमा रोकावट आइदिन्छ, बाधा आउँछ, जागिर खान खोजिराख्नु भएको छ भने इन्टरभ्यूमा गएर फालिन्छ, विदेश जान खोजिराख्नु भएको छ भने भिसा लाग्दैन, लागिहाल्यो भने उहाँ गएर फर्केर फेरि आउनुपर्छ, दुःख पाइन्छ नाग देवताको। त्यही भएर नागलाई खुसी पार्नु भयो भने नागले हामीलाई मणि प्रदान गर्नुहुन्छ, नागलाई दुखी पाउनु भयो भने नागले हामीलाई विष प्रदान गर्नुहुन्छ। विष प्रदान गर्नुभयो भने हाम्रो शरीरमा राम्रो हुँदैन, हाम्रो परिवार राम्रो हुँदैन, हाम्रो जीवन राम्रो हुँदैन। हिन्दू धर्ममा धेरै चिजहरू हामीले प्रकृति पूजा हामीले गरिराखेका हुन्छौँ क्या, हामी प्रकृति पूजक पनि हो फेरि प्रभुजी पनि। जस्तै प्रकृति पूजा कसरी भयो भन्दा, तपाईँको हामीले गौको पूजा गरिन्छ, गाईलाई हामीले माताको रूपमा मानिन्छ। किन चाहिँ गाईलाई हामीले माताको रूपमा मानिन्छ भन्दा, गाईको दुध भनेको आफ्नो आमाको दुध 16 पोसिलो हुन्छ गाईको, गाईको सेवा गर्ने। गाईको शरीरमा तपाईँको चाहिँ सम्पूर्ण देवी देवताको बास पनि हुन्छ। गाईलाई लातेले हान्नु हुँदैन, गाईलाई पिट्नु हुँदैन, गाईलाई अपशब्द बोल्नु हुँदैन। विशेष गरी गाईको सेवा गर्नुहोस्, निस्वार्थ भावले सेवा गर्नुहोस्। तर आजभोलि अलिकति नराम्रो भएको छ के, स्वार्थी भए मान्छेहरू के, बुझ्नुभयो नि। तपाईँले सुन्नु भएको होला नि, म खुसुक्क भन्छु तपाईँहरूलाई, सुन्नुहोस् है। तपाईँले गाई पाल्नु भएको घर तपाईँको नजिक छ भने, पल्लो घर पल्लो घरमा कतै कतै गाई पालेका छन् भने, तपाईँले बाछी पायो भने चाहिँ हुर्काउँछन्, बाछो पायो भने चाहिँ बाछोलाई दुधै खाए खान नदिकन मार्ने, अनि त्यो बाछोले नखाएको दुध चोरेर आफ्ना छोरा छोरीलाई खुवाएपछि काहीँ राम्रो हुन्छ? हुँदै हुँदैन राम्रो। अनि कसै कसैले दुधै खान नदिकन सुकाई सुकाई बिचरा भोकै भोक आफ्नो आफ्नो आमाको दुध पान गर्न नपाउने अधिकार हनन गर्ने अपराधी हो त्यो पनि मान्छे, हेर्नु अपराध भयो, हामीले अपराध गरिराखेका छौँ। सबैले त्यस्तो गर्नुहुन्न होइन, तर धेरैले त्यस्तो गर्नुहुन्छ बजारतिर चाहिँ। गाउँतिरका लोकल गाईका बाछाहरू चाहिँ जोत्नलाई काम लाग्छ भनेर राखिन्छ, जर्सी गाईका चाहिँ तपाईँको बजारतिरका चाहिँ गाईको बाछाहरू चाहिँ जन्मदाखेरि जन्मिने बित्तिकै पनि दुधै खान नदिकन मार्ने, अपराध गर्ने, अनि त्यस्तै गरी कसै कसैले अनि त्यसपछि 2-4 महिना पाल्ने, 2-4 महिना पालिसकेपछि जङ्गलमा लगेर छोडिदिने। देख्नु भएको छ नि टिकटकमा, युट्युबमा, फेसबुकमा देख्नुहुन्छ नि, कसैले छोड्दा छोड्दै पनि समाएर गाली गरेका छन्, घर फर्काएका छन् होइन। हो त्यस्तो गर्ने, त्यस्तो गर्नु हुँदैन। गाईको बाछा बाछी पनि हामीले दुवैलाई हामीले हुर्काउनु बढाउनु पढाउनु पर्छ। जस्तै गाईहरू चाहिँ वृद्ध गाई हुनुभयो, बुढी गाई हुनुभयो भने पनि हामीले चाहिँ बेचिदिने, कस्ता व्यक्तिलाई बेचिदिने भन्दा, ती गाईहरू चाहिँ इन्डियातिर लिएर जाने व्यक्तिलाई बेचिदिने। के गर्छन् त इन्डियातिर लगेर भन्दा, काटेर खान्छन् होइन। अनि त्यो अपराध लागेन हामीलाई, काटेर खाना दिनु पनि त अपराध हो नि।
हो कि होइन, लगेर काटेर खा भन्नु र काट्नु बराबर हो। कुरा बुझ्नुभयो तपाईँले? त्यही भएर विशेष ख्याल गर्नु। गाई पाल्न सजिलो छैन, गौको सेवा गर्न सजिलो छैन, अप्ठ्यारो छ। त्यही भएर तपाईँले चाहिँ घरका वृद्ध बुवा आमा हुनुभयो भने तपाईँले बेच्नुहुन्छ त, फाल्नुहुन्छ त, फाल्नुहुन्न नि। अनि जस्तै घरमा तपाईँका छोराछोरी अपाङ्ग जन्मे भने ती छोराछोरी मार्नुहुन्छ त, मार्नुहुन्न नि। हो त्यस्तै गरी गाईका बच्चाहरूलाई पनि, गाईका गौ बाछा होस् चाहे बाछी होस्, कसैलाई पनि हामीले हिंसा गर्नु हुँदैन। अपराध लाग्छ, पाप लाग्छ। एक दिन त हामी मरेर जानुपर्छ त, हो कि होइन? मरेर त पक्कै हामी जानुपर्छ। हेर्नुहोस् के जवाफ दिने माथि गएर, जवाफ के दिने ल भन्नुहोस् त, जवाफ के छ तपाईँसँग त्यो बेलामा? अनि एउटा तपाईँको चाहिँ एउटा कोठामा चाहिँ तपाईँ गाईको सेवा गर्ने निष्ठावान भक्तिभावले सेवा गर्ने आनन्दले सुख भोगेका छन्। तपाईँले चाहिँ गाईको सेवा त गर्नुभयो तर बाछा बाछीको सेवा गर्नु भएन, अनिष्ट भयो, अपराध गर्नुभयो भने अर्को कोठामा तपाईँलाई तातो चिजमा राखेका छन्, पोलेका छन्। ती पीड़ाहरू जुन गाईको बाछाले भोगेको पीड़ाहरू तपाईँलाई दिए भने कति धेरै पीड़ा हुन्छ तपाईँहरूलाई? बुझ्नुहोस् त, एक दिन मरेर जाने चरा हो यो जीवन। अमर र अजर छैन हाम्रो, मरेर जानुपर्छ हामीले चाहिँ। म मर्नेवाला छु, म मर्छु एक दिन, मैले गलत काम गर्नु हुँदैन हामीले भन्नु भन्ने हामीले चाहिँ मनमा प्रतिज्ञा वचन लियौँ भने हामीलाई एकदमै राम्रो भइहाल्छ, समस्या आउँदै आउँदैन कहिल्यै पनि। यो कुरामा तपाईँले विशेष ख्याल गर्नु होला, एकदम ख्याल गर्नुपर्छ यी कुरामा। त्यो भएर तपाईँले विशेष ख्याल गर्नुहोस्। कुनै पनि जिज्ञासा रहे, कुनै पनि जानकारीहरू रह्यो भने तपाईँले मलाई फोन गर्नुहोस्, म तपाईँलाई जानकारी गराउँछु। एकदम नम्र हुनु सधैँभरि, रिस मान्छेको शत्रु हो, रिसाउनु कहिल्यै हुँदैन। एकदम हँसिलो रसिलो भएर अगाडि बढ्नुहोस्, जीवन सरल हुन्छ। तपाईँलाई कसैले केही कुरा नराम्रो भनिदियो भने पनि तपाईँले ती कुराहरू तपाईँ नसुन्नुहोस्। तपाईँले सुन्नु भएन भने त्यो कुराहरू जसले तपाईँलाई नराम्रो व्यवहार गरेको छ उहाँतिर नै फर्किएर जान्छ क्या। तपाईँले त्यो कुरा नलिनुहोस् न, नलिएपछि त भइहाल्यो नि, होइन? सुन्दै नसुन्नुहोस्, नराम्रा कुराहरू सुन्दै नसुन्नुहोस्। कसैले नराम्रा कुरा सिकायो भने सुन्दै नसुन्नुहोस्। कसैले हत्या र हिंसा गर्न सिकाइराखेका छन् भने त्यो कुरा गलत हो भन्ने कुरा बुझ्नुहोस् तपाईँहरूले, अनि सुन्दै नसुन्नुहोस्। नसुनेपछि के हुन्छ भन्दा त्यो कुरा उहाँहरू जसले तपाईँलाई भन्नुभएको छ, सुनाउनु भएको छ, उहाँप्रति नै फर्केर जान्छ। त्यो भएर यस्तो तपाईँले यी कुरामा तपाईँले चाहिँ विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। यी कुरामा धेरै ख्याल गर्नुहोस्। भोलि नाग टाँस्ने दिन हो, नागको लागि, नाग देवताको लागि पूजापाठ गर्नको लागि तपाईँले विशेष गरी चाहिँ नि, विशेष गरी चाहिँ तपाईँले सरजमहरू पनि ठिक्क पार्नुहोस्, पूजा सामग्रीहरू ठिक्क पार्नुहोस्। अब धेरैजनाको घरमा पण्डितजीहरू पनि आउनुहुन्छ नाग टाँस्नको लागि, होइन? उहाँहरूले पनि टाँसिदिनुहुन्छ आएर नाग चाहिँ। तपाईँले पनि भन्नुहोस् गुरुबालाई, लौ गुरुबा अलिक छिटो आइदिनु पर्यो पनि भन्न सक्नुहुन्छ तपाईँले चाहिँ, हो कि होइन? त्यसरी भनेर तपाईँले पूजापाठ गर्न सक्नुहुन्छ। अब भोलि नाग कतिखेर टाँस्ने त, शुभ साइज चाहियो फेरि। हेर्नुहोस्, शुभ साइज नभइकन त हुँदै हुँदैन हामीलाई, शुभ साइज चाहिन्छ हामीलाई चाहिँ विशेष गरी चाहिँ। त्यसको लागि पनि म तपाईँलाई जानकारी गराउँछु है। विशेष गरी चाहिँ भोलि नाग टाँस्नको लागि चाहिँ बिहानको 7:13 8:52 चाहिँ हुँदैन नाग टाँस्नु, त्यो बेलामा काल बेला छ। तपाईँलाई छिटै टाँस्नु पर्यो, एकदम हतार छ तपाईँलाई भने तपाईँले चाहिँ बिहान 5:35 7:13 टाँसिसक्नुहोस्। त्यो बेलामा अमृत बेला छ, त्यो बेलामा टाँस्न मिल्छ है। होइन अब मलाई हतार छैन, एकदम आनन्दले नागको पूजा गर्ने हो, आनन्दले नाग टाँस्नु म घरमा भन्नुहुन्छ भने तपाईँले चाहिँ ठ्याक्क 9 समय भोलिको लागि शुभ बेला छ। ठ्याक्कै 9 चाहिँ तपाईँलाई शुभ बेला छ। फेरि 10:30 12:30 न नाग नटाँस्नु, त्यो बेला रोग छ, रोग लिएर आउँछ घरमा फेरि। कुरा बुझ्नु भने तपाईँले विशेष गरी चाहिँ भोलि 10:30 12:08 10 नाग नटाँस्नु, नाग टाँस्दाखेरि ठ्याक्क 9 नाग टाँस्नु, असाध्यै राम्रो छ। जस्तै 9:08:55 पनि नाग टाँस्न सक्नुहुन्छ। जस्तै तपाईँले 10:25 नाग टाँस्नुहोस्, 8:55 नाक टाँस्नु, असाध्यै राम्रो छ, असाध्यै राम्रो छ।
यी कुरामा तपाईँले विशेष ख्याल गर्नुपर्छ भन्ने लाग्छ मलाई। चाहिँ तपाईँको विशेष ख्याल गर्नुहोला, नाग देवताको पूजापाठ सम्पूर्ण हाम्रा श्रोताहरूले गर्नुपर्दछ, गर्नु पनि भएको छ, मलाई थाहा छ, धेरैले गर्नुहुन्छ। तब कतिलाई थाहा पनि नहुन सक्छ, अनि घरमा गुरुबा हुनुहुन्न, हाम्रो आउनुहुन्न, टाढा छ, त्यो समयमा गुरुबा आउनु भयो भने के गर्ने भन्नुभयो भने चाहिँ त्यो समयमा जुन बेला मैले भने नि तपाईँलाई शुभ बेला हुन्छ भनेर ठ्याक्क 9 बजे तपाईँले दियो बालिदिनुहोस् है। 9 बजे दियो बाल्नुहोस्, 9 बजे तपाईँले आफ्नो तरिकाले पूजा गर्नुहोस्, नाग देवताको पूजा गर्नुहोस् होइन, घरमा नाग आफै टाँस्नुहोस्, टाँस्न पाइन्छ, आफ्नो तरिकाले पूजा गर्नुहोस्। गुरुबा आएपछि गुरुबाले मन्त्रद्वारा पूजा गर्न मिल्यो, फेरि दियो निभाउनु भयो, दियो बालिराख्नु पर्यो। शुभ समयमा दियो बालेपछि तपाईँले दिनैभरि पनि बाल्न सक्नुहुन्छ, गर्न पूजा गर्न सक्नुहुन्छ। तर दियो बालेको स्थानमा नागको पूजा गर्ने, फोटोको पूजा गर्ने अनि ल्याएर टाँस्न पाइन्छ। जस्तै त्यस्तो पनि भएन भने तपाईँले कुनै शिवको मठ मन्दिरतिर जाने, नाग बोकेर अनि त्यो नागलाई चाहिँ घरमा टाँस्नुपर्ने छ, गुरुबा लौन पूजा गरिदिनु पर्यो, प्रतिष्ठा गरिदिनु पर्यो। प्रतिष्ठा भन्छ क्या त्यसलाई चाहिँ, होइन, प्रतिष्ठा भनेको चाहिँ नाग देवताको स्थापना गरिदिनु पर्यो भन्नुहोस्। उहाँले स्थापना गरिदिनुहुन्छ, प्रतिष्ठा गरिदिनुहुन्छ, मन्त्र पढिदिनुहुन्छ, तपाईँले ल्याएर नाग टाँस्नुहोस् घरमा। नवकुलाय विद्महे विषदन्ताय धीमहि तन्नो नाग प्रचोदयात् भनेर पनि तपाईँले टाँस्न सक्नुहुन्छ। नभए तपाईँले सजिलो भनेको चाहिँ त्यही नागको फोटोकै माथि तलपट्टि मन्त्र लेखेको हुन्छ, हो त्यही मन्त्र पढ्दै पढ्दै तपाईँ नाग टाँस्न पनि सक्नुहुन्छ। गुरुबाहरू ढिलो आउनुहुन्छ भने सिधा ठिक्क पार राखिदिनुहोस्, दक्षिणा ठिक्क पार राखिदिनुहोस्। गुरुबा आएपछि यसो नाग देवताको पूजा गर्ने अनि टिको लगाउने, सिधा दिने भइहाल्यो, अनि भोजन गर्ने आफूले, होइन। अब म व्रत बस्छु नागको भन्नुहुन्छ भने तपाईँ दिनभरि केही नखाइकन बस्ने, गाईको दुध, गाईको दही, घिउहरू खान हुँदैन, तपाईँलाई थाहा छ, होइन। अरू जस्तै फलफुलहरू खान पाइयो, फलफुल खाएर बस्नुहोस्, त्यो पनि पाइयो भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणतिर पो आइसकेका रहेछौँ। आज तपाईँहरूसँग मैले फोनमा कुराकानी गरिनँ, भोलि फेरि फोनमा कुराकानी पक्कै पनि गर्ने रहेछु म भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: यज्ञ को प्रतापवाट पुत्र प्राप्ति होने हरि वंश कथा श्रुत्वा शतचण्डी विधान त भक्त्या श्री शिव महाराज पुत्र महात्मा दयेश्वरी भन्छ। यस्ता यज्ञले छोरा पाउने यज्ञ गरिराखेका थिए। रानीका मनमा छोरा पाउने इच्छा भएन्छ, छोरी पाउने प्रबल आशा राख्नुभएछ रानीले। अब के उपायबाट गर्ने भन्दा जम्मा मन्त्रको कार चारवटा छ, स्वाहाकार, स्वधाकार, बसटकार, हन्तकार। स्वाहाकार भनेको देवतालाई, स्वधाकार भनेको पितृलाई, हन्तकार भनेको आतिथ्य पाउनलाई, बसटकार भनेको वैकल्पिक विकल्पलाई, संकल्प होइन विकल्प। लौ तरिकाले हवन गरिदिनुहोस्, छोरी जन्माइदिनुहोस् ब्राह्मणहरू, म तपाईँहरूको उपरमा केही राजाले दिने दक्षिणा भन्दा बेग्लै तरिकाले स्वागत गरिदिन्छु, मलाई छोरी पाउने इच्छा छ भनेर घुसी पो दिन्छ नि भावनलाई। अब गणेश ओभा चाहिँ सबै मूल पण्डितलाई थाहा नदिएर सबै उतै लटपट्टिएछ, पाएपछि के राख्थे
1: रेडियो बिहानी 97.6 MHz।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविका।

अनन्त जीवन हो। प्रियहरू, पापको ज्याला हामीलाई थाहा छ, त्यसको ज्याला मृत्यु हो, तर परमेश्वरमाथि गरेको हाम्रो विश्वासले हामीले सित्तैमा एउटा वरदान प्राप्त गरेका छौं। त्यो वरदान प्रभु येशू ख्रीष्टमा हाम्रो अनन्त जीवन हो। हामी अब सदा सर्वदाका लागि स्वर्गीय परमेश्वरको सन्तान भएका छौं। केवल येशूलाई विश्वास गरेपछि सदाका लागि उहाँको राज्यको हकदार हामी भएका छौं। त्यसै गरी अर्को परमेश्वरको राज्य हामीले प्राप्त गरेका छौं। मत्तीको पुस्तक 25 अध्यायको 34 पदलाई हेर्नेछौ। जब राजाले आफ्ना दाहिने पट्टिकाहरूलाई भन्नेछन्, आओ मेरा पिताका धन्यका हो, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर। जब अन्तिमको दिनमा परमेश्वरले न्याय गर्नुहुन्छ, त्यो न्यायको दिनमा परमेश्वरले भेडा र बाख्राहरूलाई छुट्याए जसरी उहाँले हामीलाई छुट्याउनुहुन्छ, अनि त्यो अन्तिमको दिनमा उहाँले भन्नुहुन्छ कि आओ मेरा पिताका धन्यका हो, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर। हामी अधिकार प्राप्त व्यक्ति हौ प्रियहरू। प्रभुले भन्नुभएको छ, उहाँले हामीलाई अधिकार गर्नको लागि स्वर्गीय राज्य दिनुहुनेछ, अनि त्यो उत्तराधिकार कहिले पनि खोसिने छैन। प्रियहरू, पहिलो पत्रुस 1 अध्यायको 4 पदमा यसरी लेखिएको छ, स्वर्गमा तिमीहरूका निम्ति साँची राखिएको उत्तराधिकार अविनाशी, विशुद्ध र नऔलाउने किसिमका छन्। प्रियहरू, त्यो हाम्रो उत्तराधिकार कहिले पनि नाश हुँदैन, कहिले पनि ओइलाउँदैन, त्यो सधैँभरि रहिरहन्छ। जुन दिन तपाईँले प्रभुलाई विश्वास गर्नुभयो, त्यो दिनदेखि अब उपरान्त तपाईँ परमेश्वरको राज्यको साझा हकदार हुनुभएको छ, उहाँको उत्तराधिकारी हुनुभएको छ। त्यो कुनै पनि कुराले तपाईँ हामीबाट खुसेर खुसिँदैन। त्यसकारण म तपाईँलाई यही उत्साह दिन चाहन्छु। पावलले यहाँ गलातीको मण्डलीलाई किन यो कुरा भनेका छन् भन्दा, गलातीको मण्डलीले मुक्ति प्राप्त गर्न परमेश्वरबाट स्वीकारिनका लागि मूसाको व्यवस्था पछ्याउनु पर्छ भनेर सोचिरहेका थिए। उनीहरूले यो बुझेका थिएनन् कि जुन दिन उनीहरूले येशू प्रभुलाई मुक्तिदाता भनेर ग्रहण गरे, त्यही दिनदेखि उनीहरू सन्तान भइसकेका छन्। तर उनीहरू त्यो कुरालाई बिर्सिएर विभिन्न संसारको रीतिरिवाज, व्यवस्था, विभिन्न किसिमका धार्मिक विधि विधानहरूमा लागेका थिए। व्यवस्थाले दास बनाउँदथ्यो, तर हामी अब दास होइनौ, तर परमेश्वरको छोराछोरी भइसकेका छौं भन्ने कुरा उनीहरूले बुझेका थिएनन्। त्यसैले व्यवस्थातर्फ फर्किनु पर्दैन भन्ने पावलले यो शिक्षा त्यो गलातीको मण्डलीलाई, त्यसकारणले व्यवस्थातर्फ फर्किनु पर्दैन, तर ख्रीष्ट येशूमा निरन्तर उहाँको साझे उत्तराधिकार भएर अगाडि बढ्नुपर्छ भन्ने कुरा पावलले यहाँ मण्डलीलाई सिकाएका छन्। गलातीको पुस्तक 4 अध्यायको 9 पदमा हामीले यो कुरा पाउन सक्दछौ। यहाँ यसरी लेखिएको छ, तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ अथवा परमेश्वरबाट चिनिएका छौ, र पनि फेरि कसरी तिमीहरू ती निर्बल र सुरु सुरुका तुच्छ सिद्धान्तहरूतिर फर्कन्छौ र फेरि तिनका दास बन्न चाहन्छौ? तिमीहरू तिथिहरू, महिनाहरू, ऋतुहरू र वर्षहरू मान्दछौ। मलाई त यस्तो लाग्दछ कि तिमीहरूका निम्ति गरिरहेको मेरो परिश्रम व्यर्थ भयो। पावल निकै चिन्तित छन् प्रियहरू। त्यसकारण म यही उत्साह दिन चाहन्छु, गलातीको मण्डलीको जस्तो अवस्था के तपाईँको जीवनमा पनि छ कि? प्रिय विश्वासीहरू, याद गरौं, आज हामीले प्रभुलाई विश्वास गरेका छौं, हामी उहाँको सन्तान हौ भन्ने कुरालाई हामीले व्यवस्था पो गरेका छौं कि? हामी मुक्ति र उद्धार पाइसकेका छौं, अझ प्रभुको सन्तान हुनको लागि हामी अन्य कुरामा विश्वास पो गर्नुपर्ने हो कि भन्नेतर्फ तपाईँहरू लागिरहनु भएको छ कि? विभिन्न किसिमका शिक्षाहरूले तपाईँ र मलाई बहकाउँदछन्। पिता, पुत्र र पवित्र आत्मालाई तपाईँले परमेश्वर भनेर विश्वास गर्नुभयो, तर त्यसबाट बहकाउनका लागि तपाईँलाई बाइबलबाटै अन्य विभिन्न खालका सिद्धान्तहरू, विभिन्न शिक्षाहरू देखाउँदै तपाईँको शुरूको विश्वास, शुरूको सुसमाचारबाट बहकाउन पो खोजिएको छ कि? त्यसकारण मण्डली परिवार होसियार रहनुहोला। पावलले गलातीको मण्डलीलाई यही भनिरहेका छन्, अरू कुनै सुसमाचार छैन। यदि स्वर्गदूतले नै आएर तिमीहरूलाई भन्यो भने पनि, यदि मैले नै फेरि आएर अर्को प्रकारको सुसमाचार, भिन्न प्रकारको सुसमाचार भन्यो भने पनि तिमीहरूले विश्वास नगर्नु, यदि त्यस्तो भन्ने व्यक्ति श्रापित होस् भनेर पावलले स्वयंले भनेका छन्। त्यसकारण आज हामीले शुरूमा गरेको विश्वासमा तपाईँ अडिग रहनुहोस्। हामीले प्राप्त गरेको मुक्ति र उद्धार परमेश्वरको अनुग्रह अनि येशू ख्रीष्टमाथिको विश्वासद्वारा हामीले सित्तैमा प्राप्त गरेका छौं, अनि आज हामी त्यो पापको दासत्वमा छैनौ, तर अब उपरान्त हामी परमेश्वरको सन्तान भएर, उहाँको साझा उत्तराधिकारी भएर,

को हकवाला भएर अब हामी अगाडि बढ़िरहेका छौं। स्वर्गीय राज्यको तपाई हकदार हुनुहुन्छ। त्यो कुरालाई मनन गर्दै अब दिन प्रतिदिन हामी अगाडि बढ़ौं र परमेश्वरलाई हामी महिमा चढ़ाऊ। आजको वचन सुनाईबाट तपाईलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

प्रिय श्रोता, यदि तपाईलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीट मार्ने बेला भएको छ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला। हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: रेडियो बिहानी 97.6 MHz।
2: ओ मेज्यू, नमस्कार है।
3: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद, धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने, त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई।

0: No! No! No!
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0097 437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0057 437। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
8: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्,
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512 40934।

0: कुरागर्छौ अजीबको यो कार्यक्रम ब्रोकन हार्ट टेलिफोनमा कुरा गर्छौ फटाफट लभ अफियर जब ब्रेक हुन्छ पीड़ाको एउटा त्यहाँ कहानी बन्छ मायामा तपाईँलाई धोका भएको छ भने कार्यक्रममा फोन गरी सल्लाह लिने टेलिफोनमा कोही साथी आउनु भएको छ त र यो टेलिफोन लाइन पुरुष साथीको लाइन हो र पक्कै पनि लभ तेजी त अब हाम्रो लागि निकै नै पीडादायक हुन सक्छ र हेरौँ उहाँले के भन्नुहुन्छ।
1: हेलो
0: साथी, तपाईँको परिचय पाऊ, को बोल्नु भयो, तपाईँ कहाँ पर्यो ठाउँ?
1: राम भरो सुलु बोले मेरो नाम, नमस्कार दाजु, पर्यो विराटनगर ठाउँ।
0: हाल खबर के छ भन्नुहोस् राम भरो जी, सबै कुरा सुने हाल साथी सम्झी।
1: तपाईँहरूको मायाले मै बाँचेकै छु, निचुरीको माया मनमा साँचेकै छु, अरू कुरा सबै दाजु ठिकै थियो, मायालुले धोका दिए ठिकै भयो।
0: जमाना नै यस्तै छ राम भरोस जी, तपाईँलाई धोका दिने कहाँ कि थिए?
1: जमानाको होइन दाजु, मान्छेको छ दोष, मेरो जस्तो धोका कसैलाई नहोस्।
0: ओ सुनाउनुहोस् त राम भरोस जी, तपाईँको लभ स्टोरी।
1: एक दिन म बजार जाँदै थिएँ, साइकलको घन्टी मारी साइड दिए, केटी पनि राम्रो थिए, लाइन नमारी माया जन्म मोरीले तुरन्त पारी। आँखा पनि ठुलो लामो थियो, फेस हेर्दाखेरि लाग्थ्यो चन्द्र झै फेस। कल्पनाको दुनियाँमा म त छिरे, बिजुलीको पोलमा ठोकी नानी माथिरे, मुसु मुसु हाँसे आई उठाई दिए, परिचय गरी अनि फोन नम्बरले, म त लाजले भुचुके भए, छोत्रो साइकल उठाएर बजारे गए।
0: ओहो अनि राम भरोसी, अनि के बता, अरू सुनाउनुहोस् न।
1: भेट्न भने उसले मलाई फोन नगरी, उसलाई भेट्न गए माया झ्यालमा परी, उसलाई मैले होटलमा मम खिलाए, तिमीलाई धेरै माया गर्छु विश्वास दिलाए, उसले पनि माया गर्छु भनेर भने, केही एउटा केटाले हेरे दाजु हामीलाई आँखा तानी तानी।
0: रामवर्षी साह्रै गाह्रो भयो होइन, अनि उसले के भन्छ रामवर्षी तपाईँलाई?
1: भुलिसके केस तिम्रो हेर न, अहिले बिहे गरी लान्छु, मलाई भन न कहिले, केस फुले पनि मन फुले छैन, भगा लान्छु तिमीलाई, म धोका दिने छैन, उसलाई पाउने आशामा जिन्दगी हारे, खाना पिउने कामहरू सबै नै छाडे, उसलाई भेट्न भने उसको घरको बाटो गए, यातायातमा कल्पिएर पाँचे भए। दाजु बहुत आफत भइहालेछ कि, मैले चाहेको थिएँ उसलाई मनले, उनले तौले दिन मलाई आफ्नो बाउको धनले, उसलाई मैले आफ्नो सम्झे, ऊ त पढाइ पो रहेछ, सँगै बस्ने बाचा गरेकी थिए दाजु, ऊ त अझै गई मरिन्छ। उसलाई सम्झी सम्झी जिउन थाले, कल्पी कल्पी जिन्दगीमा पिउन थाले, यही हो दाजु मेरो राम कहानी, बित्न लागिसक्यो मेरो पुरै जवानी, हस दाजु म बिदा लिन्छु, बाँचिएछ भने दाजु फेरि भन्छु।
0: धन्यवाद तपाईँलाई राम भरोस दी, कहानी भन्नुभयो मलाई साथी सम्झी, धोका दिने मायालुले माया गरोस्, बाँकी जीवन तपाईँको सफल बनोस्। टेलिफोनमा कोही साथी अर्को साथी आउनु भए जस्तो छ, हेरौँ अब उहाँको लभ स्टोरी कसरी भयो। हेलो
2: हेलो दाइ।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: लस्सो है मेहबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिम प्रे र खोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङजिम सेगो है रोमा।

0: रेडियोमा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्सो परेर बस्छ कि?
1: किन हुनु नि, बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो, एउटा गतिलो गहना किनिदिनु भन्यो मान्ने होइन?
0: नआत्ति न बुढी, काठमाडौँ कि त्रिशुले गाबेला ल्याइदिउँला के?
1: या जहाँ पाइ त्यहीबाट ल्याएको गहना नि लाउँछु त म। सुनचाँदीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने, आधुनिक अनि आकर्षक डिजाइनका जस्तो भने त्यस्तै गहना पाउने न्यू आरजी ज्वेलर्स गल्छी चौकमा जानु न।
0: ए हो र बुढी, हस् म गइहाले न्यू आरजी ज्वेलर्स गल्छीमा, बाँकी कुरा उतै पुगेर गरौँला। हजुर, विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
1: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुको साथै नाक कान पनि छोडिन्छ।
0: प्रोपाइटर जितेन्द्र गर्तौला, सम्पर्क मोबाइल नम्बर 9813241479, 9863939485 र 9823344485।
1: स्थान गल्छी गाउँपालिका, वडा नम्बर 7, गल्छी बजार, गल्छी चौक, धादिङ।

0: बढी आई एम दुर्गेश थापा लव यू अल
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64
4: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिँगै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घड़ी पसल नीलकंठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यरी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।

0: रेडियोमा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्सो परेर बस्यो कि
1: किन हुनु नि बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो एउटा गतिलो गहना किनिदिनु भन्यो मान्ने होइन
0: नआत्तिन बुढी काठमाडौँ कि त्रिशुले गाबेला ल्याइदिउँला के
1: क्या जापाई त्यहीबाट ल्याएको गहना नि लाउँछु त म सुनसादीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने आधुनिक अनि आकर्षक डिजाइनका जस्तो भने त्यस्तै गहना पाउने न्यू आरजे ज्वेलर्स गल्छी चोकमा जानु न
0: ए हो र बुढी हस् म गइहाले न्यू आरजे ज्वेलर्स गल्छीमा बाँकी कुरा उतै पुगेर गरौँला हजुर विगत 20 वर्षदेखि सुनसादी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
1: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुका साथै नाक कान पनि छोडिन्छ
0: प्रोपाइटर जितेन्द्र गर्तौला सम्पर्क मोबाइल नम्बर 9813241479 9863939485 र 9823344485
1: स्थान गल्छी गाउँपालिका वडा नम्बर 7 गल्छी बजार गल्छी चोक धादिङ

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: रेडियो बिहानी 97.6 MHz।
2: बुढी हेर त लाउ,
3: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि, मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली, सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुन्छ, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9850124।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झालिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: लस्त है मेहबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ जिम सेगो है रोमा।

0: रेडियो मा गीत सुनेर खुशी हुनु भने त कहाँ ठुस्सो परेर बस्यो कि
1: किन हुनु नि बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो एउटा गतिलो गहना किनिदिनु भन्यो मान्ने होइन
0: नआत्ति न बुढी काठमाडौँ कि त्रिशुले गाबेला ल्याइदिउँला के
1: या जा पाइ त्यहीबाट ल्याएको गहना मिलाउँछु त म सुनचाँदीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने आधुनिक अनि आकर्षक डिजाइनका जस्तो भने त्यस्तै गहना पाउने न्यू आरजे ज्वेलर्स गल्छी चोकमा जानु न
0: ए हो र बुढी हस् म गइहाले न्यू आरजे ज्वेलर्स गल्छीमा बाँकी कुरा उतै पुगेर गरौँला हजुर विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
1: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुको साथै नाक कान पनि छोडिन्छ
0: प्रोपाइटर जितेन्द्र गर्तौला सम्पर्क मोबाइल नम्बर 9813241979 9863939485 र 9823344485
1: स्थान गल्छी गाउँपालिका वडा नम्बर 7 गल्छी बजार गल्छी चोक धादिङ

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855249034।
0: ओ मेज्यू नमस्कार है।
6: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
6: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
6: ल मेज्यू, मेरो बिहामा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहामा आउनु र खै?
6: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
6: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656, अनि 9828049215 फोन गरेर जानुहोस् है।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी यस्तै त, धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीवीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
1: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0557-437।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भक्खर पैसा दिएको हैन? त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरा छ, हजुरलाई के थाहा?
2: हैन, तिमीहरु अघिदेखि किन झगडा गर्दै छौ?
1: किन हुनु नि, अस्ति भक्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141667764, 98141667764।
7: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
8: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
7: होइन, के भन्छ, कसरी नि?
8: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
7: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580810।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन? त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरा छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
9: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
10: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
9: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
9: 9860248543।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
9: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि।
7: त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-433।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 विश्वदा धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार, धादिङ बेसी। प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल। गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगर।

0: मेटिङमा गयो, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनेर सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334

0: रेडियो बिहानी 97.6 MHz।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
3: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
4: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
5: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
6: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
6: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्ले र खोरमा नग फारममा अस्तिम चमटार कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेको है रोमा।

0: रेडियो मा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्सो परेर बस्यो कि
1: किन हुनु नि बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो एउटा गतिलो गहना किनिदिनु भन्यो मान्ने होइन
0: नआतिन बुढी काठमाडौँ कि त्रिशुली गाबेला ल्याइदिउँला के
1: क्या जहाँ पाइ त्यहीबाट ल्याएको गहना नि लाउँछु त म सुनचाँदीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने आधुनिक अनि आकर्षक डिजाइनका जस्तो हुने त्यस्तै गहना पाउने न्यू आरजी ज्वेलर्स गल्छी चौकमा जानु न
0: ए हो र बुढी हस् म गइहाले न्यू आरजी ज्वेलर्स गल्छीमा बाँकी कुरा उतै पुगेर गरौँला हजुर विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
1: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुका साथै नाक कान पनि छेडिन्छ
0: प्रोपाइटर जितेन्द्र गर्तौला सम्पर्क मोबाइल नम्बर 9813241479 9863939485 र 9823344485
1: स्थान गल्छी गाउँपालिका वडा नम्बर 7 गल्छी बजार गल्छी चोक धादिङ

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
1: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट छगर तल
1: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861705544 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
10: होइन सर के सोचिरहनु भएको छ
1: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
10: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9800888778

हत्या होइन दारूको कहानी छ सच्चा कहानी छ सच्चा दारू सड्काउ भन्छ रे पाँच वर्ष कहाँ बच्चा पाँच वर्ष कहाँ बच्चा राम्रो काममा अगाडि सर्छु विद्यानाथ राम्रो

सत्यानाश, जुको सत्यानाश। दारुका पानीले हुन्छ जुको सत्यानाश, जुको सत्यानाश। नखेलौ है जुवा तास, जीवनको बनवास, जीवनको बनवास। रक्सीले टेन्सन दूर हुन विद्यानाश, रक्सीले टेन्सन दूर हुन विद्यानाश।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 98511 87882, गल्छी बजारको लागि 0104031116 र 920 बजारको लागि 98512049090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 98604258443,
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98442066 16 र 98132337354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा।
6: नजानिरे, मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: रेडियो बिहानी 97.6 MHz।
2: ओहो, हैन के हो? अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र? त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: रेडियोमा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्स परेर बस्यो कि?
6: किन हुनु नि, बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो, एउटा गतिलो गहना किनिदिनु भन्यो मान्ने होइन।
5: नआत्ती न बुढी, काठमाडौँ कि त्रिशुली गाबेला ल्याइदिउँला के?
6: क्या जापाई त्यहीबाट ल्याएको गहना मिलाउँछ त म? सुनचाँदीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने, आधुनिक अनि आकर्षक डिजाइनका जस्तो भने त्यस्तै गहना पाउने न्यू आरजे ज्वेलर्स गल्छी चोकमा जानु न।
5: ए हो र बुढी, हस् म गइहाले न्यू आरजे ज्वेलर्स गल्छीमा, बाँकी कुरा उतै पुगेर गरौँला। हजुर, विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
6: र छानी छानी आकर्षक डिजाइनका रेडीमेड गहनाहरू पाइनुका साथै नाक कान पनि छोडिन्छ।
5: प्रोपाइटर जितेन्द्र गर्तौला, सम्पर्क मोबाइल नम्बर 9813241479, 9863939485 र 9823344485।
6: स्थान गल्छी गाउँपालिका, वडा नम्बर 7, गल्छी बजार, गल्छी चोक, धादिङ।

0: रेडियो बिहानी 97.6 MHz।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
1: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 98-60-24-58-43।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
3: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट छगर तल
3: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861675447

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटी छ दिने। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ बेसिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
6: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42, 98 61 02 66 11 र 010 520 542।

0: यताजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि जो राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-433 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-433
3: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा

0: ले आइरहेको ओम चंकेश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
0: 9851787882 गोल्छे बजारको लागि 01040116 र 920 बजारको लागि 9851209090 ओम चंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चंकेश्वर इन्टरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर।
2: बाबा बाबा म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नु भयो छोराछोरी दुवै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ काहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
1: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861707545
1: 9861707545।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलाचो नगरो।
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855509034 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
9: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर।
10: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
9: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
10: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
9: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241311 9849241311।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: शरीर फुलेर झाबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। अस्पतालको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512940934।

0: रेडियो बिहानी 97.6 MHz
1: रेडियोमा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्सो परेर बस्यो कि
2: किन हुनु नि बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो एउटा गतिलो गहना चिनिदिनु भन्यो मान्ने होइन
1: नआत्तिन बुढी काठमाडौँ कि त्रिशुली गाबेला ल्याइदिउँला के
2: या जहाँ पाइ त्यहीबाट ल्याएको गहना नि लाउँछु त म सुनचाँदीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने आधुनिक अनि आकर्षक डिजाइनका जस्तो भने त्यस्तै गहना पाउने न्यू आरजे ज्वेलर्स गल्छी चोकमा जानु न
1: ए हो र बुढी हस् म गइहाले न्यू आरजे ज्वेलर्स गल्छीमा बाँकी कुरा उतै पुगेर गरौँला हजुर विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
2: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुका साथै नाक कान पनि छेडिन्छ
1: प्रोपाइटर जितेन्द्र गर्तौला सम्पर्क मोबाइल नम्बर 9813241479 9863939485 र 9823344485
2: स्थान गल्छी गाउँपालिका वडा नम्बर 7 गल्छी बजार गल्छी चोक धादिङ

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल झाजिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-1919
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: लस्तो है मेहबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिङ पे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकी सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ दिम सेगो है रोमा

0: रेडियो बिहानी 97.6 MHz।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाइने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
8: 98-61-97-65-47।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगर।
10: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98-512-40-934।
12: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
12: दाँतको जराईदेखि उपचार गरिदिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लांघाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
12: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
13: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
14: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
12: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ।
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
12: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
15: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
16: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
15: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
16: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नु होला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843007437। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
13: छैन सर, के सोचिरहनु भएको छ?
12: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
13: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878।

0: समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841 68 67 64 9841 68 67 64।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
1: 9851878882, गोल्छी बजारको लागि 0104131 16 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9800888778।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764।
2: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे र खोरमा नग फारममा अस्तिम टमाटर कि ट्रनेलमा सिङबै सुर सेङ्जेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187282 फोन सिङ्जिम सेगो है रोमा।

0: रेडियोमा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्स परेर बस्यो कि
1: किन हुनु नि बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो एउटा गतिलो गहना चिनिदिनु भन्यो मान्ने होइन
0: नआत्तिन बुढी काठमाडौँ कि त्रिशुली गाबेला ल्याइदिउँला के
1: यहाँ जहाँ पाइ त्यहीबाट ल्याएको गहना नि लाउँछु त म सुन चाँदीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने आधुनिक अनि आकर्षक डिजाइनका जस्तो भने त्यस्तै गहना पाउने न्यू आरजे ज्वेलर्स गल्छी चोकमा जानु न
0: ए हो र बुढी हस् म गइहाले न्यू आरजे ज्वेलर्स गल्छीमा बाँकी कुरा उतै पुगेर गरौँला हजुर विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
1: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुको साथै नाक कान पनि छेडिन्छ
0: प्रोपाइटर जितेन्द्र गर्तौला सम्पर्क मोबाइल नम्बर 9813241479 9863939485 र 9823344485
1: स्थान गल्छी गाउँपालिका वडा नम्बर 7 गल्छी बजार गल्छी चोक धादिङ

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर?
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
8: 98-61-97-65-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
10: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यौ त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
10: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका दिन, बीच बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66।
11: शरीर फुलेर भ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
14: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
15: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
14: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
15: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
14: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
16: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
16: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पार।
16: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
17: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
8: 98-61-97-65-47।
1: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियम को झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, भइरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
15: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
15: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-0597-437।

0: रेडियो बिहानी 97.6 MHz
1: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
6: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
8: सम्पर्क मोबाइल 97-41-031-34-29।
9: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
11: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: वन लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98।

0: निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्द्रकिशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
1: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।

0: रेडियो बिहानी 97.6 MHz।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: मैले गहना लिएर थिएँ।
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: बाबा बाबा, म चाहे स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छगर तल
1: काठमाडौँ जाने बाटोपट्टि
7: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861975447
12: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। अस्पतालको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलातो नगरो।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855409334।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओहो, हैन के हो? अझ हातमा सुनको औठी पनि?
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र? त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल झालिङ बेसीमा।
2: रोमन मोबाइल घड़ी पसल नीलकंठ नगरपालिका 3 धादिंग बेसी धादिंग। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: लस्सो है मेहबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा।

0: रेडियोमा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्सो परेर बस्यो कि
1: किन हुनु नि बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो एउटा गतिलो गहना किनिदिनु भन्यो मान्ने होइन
0: नआत्तिन बुढी काठमाडौँ कि त्रिशुली गाबेला ल्याइदिउँला के
1: यहाँ जहाँ पाइ त्यहीबाट ल्याएको गहना नि लाउँछु त म सुन चाँदीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने आधुनिक अनि आकर्षक डिजाइनका जस्तो भने त्यस्तै गहना पाउने न्यू आरजे ज्वेलर्स गल्छी चोकमा जानु न
0: ए हो र बुढी हस् म गइहाले न्यू आरजे ज्वेलर्स गल्छीमा बाँकी कुरा उतै पुगेर गरौँला हजुर विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
1: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुका साथै नाक कान पनि छेडिन्छ
0: प्रोपाइटर जितेन्द्र गर्तौला सम्पर्क मोबाइल नम्बर 9813241479 9863939485 र 9823344485
1: स्थान गल्छी गाउँपालिका वडा नम्बर 7 गल्छी बजार गल्छी चोक धादिङ

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: दादा दादा, म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाइने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
10: 98-61-97-65-47।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
3: 9851887882, गोल्छी बजारको लागि 0104016 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
6: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने।

0: दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
1: मुस्कुराउनु दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64
2: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
3: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
2: छैन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
2: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: समर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमाली फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
5: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98 550 50 934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 900

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यरी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ जिम सेगो है रोमा

0: रेडियोमा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्सो परेर बस्छ कि
1: किन हुनु नि बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो एउटा गतिलो गहना किनिदिनु भन्यो मान्ने होइन
0: नआतिन बुढी काठमाडौँ कि तिर्सुरी गाबेला ल्याइदिउँला के
1: क्या जहाँ पाइ त्यहीबाट ल्याएको गहना मिलाउँछु त म सुन चाँदीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने आधुनिक अनि आकर्षक डिजाइनका जस्तो हुने त्यस्तै गहना पाउने न्यू आरजी ज्वेलर्स गल्छी चौकमा जानु न
0: ए हो र बुढी हस् म गइहाले न्यू आरजी ज्वेलर्स गल्छीमा बाँकी कुरा उतै पुगेर गरौँला हजुर विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
1: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुका साथै नाक कान पनि छोडिन्छ
0: प्रोपाइटर जितेन्द्र गर्तौला सम्पर्क मोबाइल नम्बर 9813-2241-79 9863-9395 र 9823-3444
1: स्थान गल्छी गाउँपालिका वडा नम्बर 7 गल्छी बजार गल्छी चोक धादिङ

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: मायालु इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ

0: रेडियो बिहानी 97.6 MHz।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी
4: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
9: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
9: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओहो, हैन के हो? अझ हातमा सुनको औठी पनि?
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र? त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ देशीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
8: सम्पर्क मोबाइल 97 41 031 429।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
10: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
9: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
11: बाबा बाबा, म त आज स्कुल जान्न।
12: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54।

0: 9861-9745-47.
1: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपी भिसी र अल्युमिनियम को झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भइरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपी भिसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
3: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855950934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855940934।
6: रेडियो बिहानी 97.6 MHz।

0: सैनिक आवासीय महाविद्यालय फुलबारी पोखराको पहिलो प्रस्तुति बालगीतहरूको संग्रह आलोक सर्वत्र बजारमा उपलब्ध छ। आलोक
1: रेडियो बिहानी 97.6 MHz।
2: बुढी हेर त लाऊ।
3: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याक सुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
5: 9851-87882, गोल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
8: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्युमिनियम का झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
3: ल टिप्नुहोस् प्रोपाइटर धीरबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98440-057-437।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: के त तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470 98511 87882 गल्छे बजारको लागि 01041 16 र 920 बजारको लागि 9851249090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98604258443
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98446-62-86-16 र 98-10-32-33-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz।
2: बाबा बाबा म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हाम्रो धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
6: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
7: 98167045 47।
8: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
9: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
9: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
1: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
10: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
11: होइन के भयो, किन एक्लै गनगन गरिरहे
10: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
11: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
10: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
11: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98141725042, 98160266611 र 010-520-542।
12: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 98141667064, 98141667064।
13: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
14: ल टिप्नुहोस्। प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
15: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्तलहरमा
3: को जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने।

0: 055-7054-754 98-41-754. ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249334।

0: होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल झाडिङ बेसीमा
1: रोमन मोबाइल घड़ी पसल नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: लस्तो है मेभे फेभेमा रङमाझे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटारकी टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्न बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
3: आदरणीय श्रोताहरू, आज पनि हामी परमेश्वरको वचनसँगै अर्को आत्मिकी यात्रामा अघि बढ्नेछौं। अघिल्लो अध्ययनमा हामीले सिक्यौं कि हाम्रो आत्माले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ र परिस्थिति जस्तोसुकै भए पनि हाम्रो आशा र विश्वास परमेश्वरमा नै हुनुपर्छ।
2: हजुर, साँच्चै हो नि दाई। अनि आज म अलि अलमलमा छु दाई। केही दिनदेखि मेरो मनमा धेरै कुराहरू चाहिँ खेलिरहेका छन्। कामको ठाउँमा अन्याय भएको जस्तो लाग्छ, कसैले मेरो मेहनतको कदर नगरे जस्तो कहिलेकाहीँ त लाग्छ। जसले नराम्रो गर्छ उनीहरू नै अघि बढ़िरहेका छन्। मनमा रिस पनि आउँछ, कहिलेकाहीँ बदला पनि लिनुपर्छ कि जस्तो लाग्छ। अनि अर्को कुरा, यति धेरै तनावका बीचमा पनि परमेश्वरलाई धन्यवाद दिन पनि मन लाग्दैन। यस्तो अवस्थामा सही निर्णय कसरी गर्न सकिन्छ दाई?
3: तपाईँले उठाउनु भएको प्रश्न धेरै मानिसहरूको मनमा रहेको प्रश्न हो। हामी मध्ये धेरैले यस्तै संघर्ष भोगिरहेका हुन्छौं, तर आज हामी अध्ययन गर्ने भजनहरूले यिनै प्रश्नहरूको उत्तर दिन्छन्। आजको वचनले हामीलाई सम्झाउँछ कि परमेश्वर नै सारा सृष्टिको राजा हुनुहुन्छ, उहाँ न्यायी हुनुहुन्छ, पवित्र हुनुहुन्छ र उहाँले कहिले अन्यायलाई अन्तिम विजय हुन दिनुहुन्न।
2: त्यसो भए अन्याय हुँदा हामीले के गर्ने त
3: भाइ? हामी आफैले बदला लिनु हुँदैन। बदला लिनु परमेश्वरको अधिकार हो। हाम्रो जिम्मेवारी भनेको विश्वासका साथ उहाँसँग हिँडिरहनु हो। जब हामी उहाँमा भरोसा गर्छौं, उहाँले उचित समयमा न्याय गर्नुहुन्छ।
2: त्यसो भए रिस भन्दा विश्वास ठूलो हुनुपर्छ भन्ने कुरा हो दाई?
3: बिल्कुलै भाइ। अनि आजको अर्को सुन्दर सत्य के हो भने, आज हामी परमेश्वरका आराधक हौं। आराधना केवल शनिबार चर्चमा गाइने गीत मात्र होइन, प्रत्येक दिन प्रत्येक क्षण धन्यवादी हृदयले जिउनु पनि आराधना हो।
2: अनि दाई, धन्यवाद चाहिँ खुशीमा मात्रै दिने हो कि?
3: परमेश्वर भला हुनुहुन्छ, त्यसैले सुखमा पनि दुःखमा पनि खुशीमा सफलतामा पनि अथवा असफलतामा पनि उहाँलाई हामी धन्यवाद दिन सक्छौ, किनकि उहाँ हाम्रो गोठालो हुनुहुन्छ। असल गोठालोले आफ्ना भेडाहरूलाई कहिले एक्लो छोड्नुहुन्न।
2: दाई, अब चाहिँ मलाई एकदमै धेरै उत्सुकता लागिरहेको छ। आजको अध्ययनले चाहिँ मेरो मनका प्रश्नको उत्तरहरू चाहिँ दिन्छ जस्तो मलाई चाहिँ विश्वास लागेको छ।
3: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, यसै आशाका साथमा आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययन मार्फत जीवित परमेश्वरको वचनलाई सुनौ।
4: आज हामी बाइबल अध्ययन भजन संग्रह 92 अध्याय देखि 100 अध्याय सम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्ने छौ भजन 92 बाट, जुनको विषय हो विश्रामको दिनको लागि स्तुतिको गीत। यो स्तुतिको गीत हो जुनले स्वाभाविक रूपले मसीह सम्बन्धको भजनलाई मेसायनिक सामलाई पछ्याउँछ। यसले स्तुति प्रशंसा आराधनाको बताउँछ। त्यसको लागि नै विश्राम दिन दिएको थियो, तर यो भजनमा आराधना पृथ्वीको पवित्र स्थानसँग सम्बन्ध राख्दछ र वास्तवमा यसले त्यो दिनतिर हेर्दछ जब फेरि एकपल्ट पृथ्वीको संसारिक पवित्र स्थान यरूसलेममा स्थापित गरिनेछ र परमेश्वरका उद्धार पाएका जनहरूले त्यहाँ आराधना गर्नेछन्। आज विश्वासीहरूको आराधना अलिकता भिन्नै छ, बेग्लै खालको छ। प्रभुले सामरी स्त्रीलाई भन्नुभयो, युहन्ना 4:21-23, ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू नयाँ यस डाँडामा न यरूसलेममा पितालाई पुज्नेछौ, तर बेला आउँछ र अहिले हो जब सासूसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्ने छन् किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। आज विश्वासीहरूलाई परमेश्वरको निम्ति राज्यको पुजारी गिरी बनाइएको छ। पृथ्वीको यानी संसारिक लौकिक पवित्र स्थानमा उहाँलाई सेवा गर्न होइन तर उहाँलाई आत्मा र सत्यतामा पूजा गर्न आराधना गर्न। यो भजन यो महिमित नोटसँग आरम्भ हुन्छ। भजन संग्रह 92 अध्याय 1-2 पदमा भनिएको छ, परम प्रभुमा धन्यवाद दिनु र हे परम प्रधान तपाईँको स्तुति गर्नु, बिहान तपाईँको करूणाको प्रचार गर्नु र हरेक रात तपाईँको सत्यताको गुणगान गर्नु असल कुरा हो। मित्र, के तपाईँ आज असल कुरा गर्न चाहनुहुन्छ त परम प्रभुलाई धन्यवाद दिनुहोस्। अहिले नै चाहे तपाईँ जहाँसुकै हुनुहोस् उहाँको नाउँको स्तुति प्रशंसा गाउनुहोस्। उहाँको करूणा र विश्वासयोग्यताको निम्ति तपाईँ उहाँलाई बिहानै धन्यवाद दिन सक्नुहुन्छ र बेलुका पनि धन्यवाद दिन सक्नुहुन्छ। म सधैँ उहाँलाई बिहान धन्यवाद दिन्छु। मैले यो कुराको स्वीकार गर्नै पर्छ कि कहिले कहीँ म उहाँलाई रातमा धन्यवाद दिन भुल्छु, तर म उहाँलाई सधैँ बिहान धन्यवाद दिन्छु नयाँ दिन प्रदान गरिदिनु भएको निम्ति र उहाँको करूणाको निम्ति जुनले मलाई नयाँ दिनमा ल्याएको छ। रातमा जब तपाई विस्तारमा जानुहुन्छ तपाई उहाँलाई धन्यवाद दिन सक्नुहुन्छ। पूरा दिनभरि सुरक्षा गरिकन हरेक पलमा सहायता गर्नुभएको निम्ति, उहाँको करूणाको निम्ति, विश्वास योग्यताको निम्ति धन्यवाद दिन सक्नुहुन्छ। आगे पद 6 भनिएको छ, पशु सरको मानिसले त्यो जान्दैन न त मूर्खले त्यो बुझ्न सक्छ। तिनीहरूले परमेश्वरको करूणा र विश्वास योग्यताको बारेमा जान्दैनन् न बुझ्न नै सक्छन्। यो हजार वर्षीय राज्य युगको भजन हो जुनले भविष्यतिर हेर्दछ। जब आराधनाको समय एकपल्ट फेरि विश्रामको दिनमा हुनेछ, म विश्रामको दिनलाई उहाँलाई आराधना गर्दिन, मतलब म विश्रामको दिनमा उहाँलाई आराधना गर्दिन, म हप्ताको पहिलो दिनमा उहाँलाई आराधना गर्दछु। किनभने मेरो प्रभु विश्रामको दिनमा मर्नु भएको थियो तर उहाँ मृत्युबाट हप्ताको पहिलो दिनमा पुनः फर्की आउनुभयो, पुनरुत्थान हुनुभयो। 8 पदमा भनिएको छ, 8 पदमा, तर हे परम प्रभु तपाईँ चाहिँ सदाको निम्ति अति नै उच्च हुनुहुन्छ। अति नै उच्च चाहिँ हाम्रा परमेश्वरको लागि मिलेनियल सहर्ष वर्षीय राज्य अवधिमा उहाँको नाउँ हो। यो भजन महान सहर्ष वर्षीय राज्य सम्बन्धीको भजन हो, यानी हजार वर्षीय राज्य सम्बन्धीको भजन हो। अनि 12 पदमा भनिएको छ, धर्मात्मा चाहिँ खजुरका बोर चाहिँ लह लह हुन्छन्, तिनी लवनोनको देवता जस्तै बढ्नेछन्। खजुरको रूख विजयको चिन्ह हो अनि देवदारको रूखले चाहिँ शक्ति र गम्भीरताको बताउँछ। यो धर्मीको तस्विर हो जो परमेश्वरसँग आज पनि संगतिमा हिँडिरहेका छन्। यसपछि भजन 93 अध्यायबाट पनि देख्नेछौ, यहाँ हामी मुख्य विषय देख्छौ निपट शुद्ध स्तुतिको सहर्ष वर्षीय राज्य सम्बन्धीको भजन, यानि निपट शुद्ध स्तुतिको हजार वर्षीय राज्य सम्बन्धीको भजन। यो संक्षिप्त भजन हो, यसमा खालि 5 पदहरू मात्र छ। यो सानो भजन 92 र 94 बीच घुसारिएको छ अनि यो निपट शुद्ध स्तुतिको गीत हो किनभने राजा शासन गरिरहनु भएको छ। यो सहर्ष वर्षीय राज्यको भजन हो र त्यो प्रभुको बताउँछ जो यो पृथ्वीमा महिमित रूपमा शासन गर्न आउनु भएको छ। 93 अध्याय 1 पदमा भनिएको छ, परम प्रभुले राज्य गर्नुहुन्छ, उहाँ महामहिमाले पहिरिनु भएको छ, परम प्रभु पहिरिनु भएको छ, उहाँले सामर्थ्यको पटुका लाउनु भएको छ, संसार पनि सार्न नसक्ने गरी स्थिर गरिएको छ। परम प्रभु राज्य गर्नुहुन्छ, उहाँ चाहिँ प्रभु येशु हुनुहुन्छ, उहाँ महामहिमाले पहिरिनु भएको छ। यो त्यो भजन हो जुनसँग खास अर्थ छ जब उहाँ यो पृथ्वीमा फेरि शासन गर्न आउनुहुन्छ, सम्पूर्ण विद्रोही विरोधहरूको खत्तम गर्नुहुन्छ। तीन पदमा भनिएको छ, हे परमप्रभु, बाढ़हरू बढ़ेर आएका छन्, बाढ़हरूले आफ्ना स्वर बढ़ाएका छन्, बाढ़हरूले आफ्ना ढाल बढ़ाएका छन्। पापको बाढ़को ज्वारबाट पूरा भइसकेको छ, शैतानको शिर कुचेसकिएको छ। अनि चार पाँच पदमा भनिएको छ, धेरै नदीहरूको आवाज भन्दा समुद्रको शक्तिशाली तरंगहरू भन्दा पनि उच्चमा रहनुहुने परमप्रभु प्रतापी हुनुहुन्छ। तपाईंका साक्षी वचनहरू साँच्चै पक्का छन्। हे परमप्रभु, पवित्रता नै तपाईंको भवनको निम्ति सदा सर्वदाको लागि सुहाउँछ। ओ, यो आनन्द हर्षको कस्तो अद्भुत समय हुनेछ। यसपछि भजन 94 अध्याय पनि देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्टहरूको विरूद्ध हस्तक्षेप गर्न परमेश्वरमा पुकार। भजन संग्रह 94 100 अध्यायले भजनहरूको त्यो मालाको सिरिजको निर्माण गर्दछ जुनले क्रमिक कथाको बताउँछ। यी सात महिमित भजनहरू राज्यका गीतहरू हो जुन मसीको शासनको उत्सव मनाइरहेका छन्। तिनीहरू प्रभु येशु ख्रीष्टको प्रकाश हो र महाक्लेश पश्चात र त्यस अवधिमा मानिसमाथि आउने सम्पूर्ण कष्टहरूपछि पृथ्वीमा उहाँको शासनको प्रकाश हो। मित्र, भजन 94 अध्याय चाहिँ दुष्टको विरूद्ध धार्मिकतामा हस्तक्षेप गर्न परमेश्वरमाथि पुकार हो। यो सहर्ष वर्षीय राज्य युग आउनुभन्दा पहिलेको, यानि हजार वर्षीय राज्य युग आउनुभन्दा पहिले त्यस महाक्लेशको अवधिमा बाँकी रहेका ईश्वरीय भक्तजनहरूबाटको रेमनेन्टहरूबाटको पुकार हो। भजन संग्रह 94 अध्याय 1 पदमा भनिएको छ, हे बदला लिनुहुने परमप्रभु परमेश्वर, हे बदला लिनुहुने परमेश्वर, चम्कनुहोस्। अमित्र, धेरै मानिसहरू भन्दछन् कि ओ, यदि प्रभु आउनुभए, उहाँ आइरहनु भएको छ, तर उहाँ आफ्नै निर्धारित समयमा आउन गइरहनु भएको छ, तपाईँ र मेरो निर्धारित समयमा होइन। जब उहाँ आउनुहुन्छ, हामीलाई कष्ट दुःख दिने सबै कुराको ठिकठाक गर्नुहुनेछ। वर्तमानमा उहाँले खालि यही भन्नुहुन्छ, मेरो हात समात र विश्वासमा हिँड। बदला लिने काम उहाँको हो, उहाँले बदला लिनुहुने हुनुहुनेछ, मतलब उहाँले त्यो बदला लिनुहुनेछ। परमेश्वरले हरेक कुराको ठिकठाक गर्नुहुनेछ। त्यहाँ धेरै कुराहरू छन् जुनको सिधाइ गर्न सुझ्याउन पनि आवश्यक छ। र जब उहाँ पृथ्वीमा शक्तिमा र महामहिमामा आउनुहुनेछ, उहाँले हरेक कुरा ठिकठाक गर्नुहुनेछ। उही समयमा हामी आफैले बदला लिनु हुँदैन, ती मामलाहरू उहाँमा फर्काइदिनुहोस्। 8 र 9 पदमा भनिएको छ, ए मानिसहरूमा पशु जस्ता हो विचार गर, ए मूर्ख हो तिमीहरू कहिले बुद्धिमान हुन्छौ, कि कान दिनले सुन्नुहुन्न र कि आँखा सृजनले देख्नुहुन्न र। एकपल्ट परमेश्वर मूर्ख मानिससँग बोलिरहनु भएको छ। परमेश्वर आत्मा हुनुहुन्छ, हामीसँग जस्तो उहाँसँग कानहरू छैन तर उहाँले सुन्नुहुन्छ, अनि हामीसँग जस्तो उहाँसँग आँखाहरू छैनन् तर पनि उहाँले देख्नुहुन्छ। यहाँ पृथ्वीमा पापी यो सोच्ने देखिन्छ कि ऊ पापसँग बिना दण्ड उम्किरहेको छ। मित्र, परमेश्वर देख्नुहुन्छ, परमेश्वर सुन्नुहुन्छ र उहाँले ती हरेक कुराको रेकर्ड गर्नुहुन्छ जुन मानिसले गर्दछ। मेरो मित्र, तपाईँको पापको निम्ति खालि दुई स्थानहरू छ, या त ती पापहरू ख्रिष्टमा छन् या ती पापहरू तपाईँ आफैमाथि छ। यदि ती पापहरू ख्रिष्टमा छन् भने दण्ड पार भइसकेको छ, यदि ती पापहरू ख्रिष्टमा छैनन् भने त्यो तपाईँमा छ भने र तपाईँले भविष्यमा खालि दण्डको मात्र आशा गर्न सक्नुहुन्छ। ख्रिष्टमा हुनेहरू उहाँसँगै जीवनको महिमित आशा छ जुन भविष्यमा छ। मेरो मित्र, यदि तपाई अझसम्म ख्रिष्टमा आउनु भएको छैन भने तपाई कुनै दिन ख्रिष्टको सामने दण्डमा उभिनु पर्नेछ। अनि 18 पदमा भनिएको छ, जब मैले भने मेरा खुट्टा चिप्लन्छ तपाईको कृपाले मलाई थामियो हे परम प्रभु। भजनकार भन्छन् म चिप्लने थिएँ तर परमेश्वरले मलाई थाम्नुभयो। यसपछि भजन 23 पदमा भनिएको छ, औ उहाँले तिनीहरूमाथि नै तिनीहरूका अधर्म ल्याउनु भएको छ र उहाँले तिनीहरूलाई तिनीहरूकै दुष्टतामा खत्तम पार्नुहुनेछ। हाम्रा परमप्रभु परमेश्वरले तिनीहरूलाई खत्तम गर्नुहुनेछ। यो भजन परमेश्वरले प्रार्थनाको सुन्नुभयो र दुष्टलाई दण्ड दिनुहुनेछ भन्ने कुरामा पूर्ण भरोसासँग अन्त हुन्छ। त्यसपछि भजन संग्रह 95-99 अध्यायबाट देख्नेछौ। यहाँ हामी देख्छौ आनन्द हर्षका गीतहरू। भजन 95 स्तुतिको आनन्दित हर्षित भजन हो। भनिएको छ 95:1-3 पदमा, आओ परम प्रभुको निम्ति हामी गाउँ, हाम्रा उद्धारको चट्टानको निम्ति जय जयकार गरौं, धन्यवाद गर्दै उहाँको सामने आऊ, भजन गाउँदै उहाँको जय जयकार गरौं, किनकि परम प्रभु महान परमेश्वर हुनुहुन्छ र सारा देवहरूमाथिका महान राजा। त्यसपछि उहाँलाई सृष्टिकर्ताको रूपमा आराधना गरिएको छ। 5-6 उहाँकै हातमा पृथ्वीका गहिरा गहिरा स्थानहरू छन्, पहाड़का चुचुराहरू पनि उहाँकै हुन्, समुद्र उहाँकै हो औ त्यो उहाँले नै बनाउनु भएको हो, सुक्खा जमीन उहाँकै हातद्वारा बनिएको हो। आओ दण्डवत गरौं र नेहरौं, हाम्रा सृष्टिकर्ता परम प्रभुकै सामु घोड़ा टेकौं। त्यसपछि भजन 96 देख्नेछौ। यो अर्को स्तुतिको सुन्दर भजन हो। जब प्रभु जो येशु ख्रिष्ट हुनुहुन्छ सम्पूर्ण पृथ्वीमाथि शासन गर्नुहुनेछ। 96:1 पदमा भनिएको छ, परमेश्वरको निम्ति एउटा नयाँ भजन गाऊ, हे सारा पृथ्वी परम प्रभुकै निम्ति गाऊ। अमित्र, हामीले पहिले नै नयाँ भजन गीत देखिसकेका छौं जुन छुटकाराको उद्धारको गीत हो। प्रकाशको पुस्तकले भन्छ कि हामी यसको गाउनेछौ। त्यसपछि यहाँ हामी देख्छौ प्रतिमा पूजाको उल्लेख। 4-5 भनिएको छ, किनकि परमप्रभु महान हुनुहुन्छ, उच्च प्रशंसा गरिने योग्यको हुनुहुन्छ, सारा देवहरूभन्दा बढ़ी उहाँकै डर राख्नुपर्छ, किनकि मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्ग सृष्टि गर्नुभयो, उहाँको सामने आदर र महिमामा छन्, शक्ति र सुन्दरता उहाँको पवित्र ठाउँमा छन्। मित्र, प्रतिमा पूजा यहाँ उल्लेख गरिएको छ किनभने ख्रिष्टको सहर्ष वर्षीय राज्यले सारा प्रतिमाहरूको अन्त गर्नेछ। अनि 7 भनिएको छ, हे विभिन्न जातिका मानिस हो, परमप्रभुलाई नै महिमा र शक्ति देऊ, प्रभु येशु ख्रिष्टले अगमबाड़ीको पूरा गर्नुहुनेछ, प्रतिमा पूजाको अन्त गर्नुहुनेछ र शैतानलाई नष्ट गर्नुहुनेछ, तब सारा सृष्टिहरू आनन्द गर्नेछन्। त्यसपछि 97:13 लागौं। यो पनि 96 जस्तै उही सन्देश हो किनभने यसको सन्देश हो पृथ्वी आनन्द गरोस् किनकि परमप्रभु आउनु भएको छ। 97:1 भनिएको छ, परमेश्वरले राज्य गर्नुहुनेछ, पृथ्वी रमाओस्, दीप पूज्य पनि खुशी हौं। यहाँ उल्लेखित देवहरू चाहिँ स्वर्गीय दूतहरूमा अनुवाद हुनुपर्छ। त्यसपछि 98 पनि लागौं। यो नयाँ गीतको दोस्रो स्टेन्जा हो, पंक्ति हो। 98:1 भनिएको छ, 98:1 परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ किनकि उहाँले अचम्म अचम्मका काम गर्नुभएको छ, उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उद्धार गरेका छन्। त्यसपछि 99:3 पनि लागौं। यो चाहिँ राजाको निम्ति गीत हो जसको सिंहासन कृपा र अनुग्रहको सिंहासन हो। भजन संग्रह 99:1 भनिएको छ, परमप्रभुले राज्य गर्नुहुन्छ, मानिसहरू थरथर कामुन, उहाँ करूपहरूमाथि विराजमान हुनुहुन्छ, पृथ्वी हल्लियोस्। यो परमेश्वरको स्तुति प्रशंसाको अर्को महान भजन हो। यदि तपाईले परमेश्वरलाई स्तुति प्रशंसा गर्ने आदत बसाल्नु भएको छैन भने तपाईले यसको आदत बसाल्नुहोस्। यदि तपाईं स्वर्गमा गइरहनु भएको छ भने तपाईले अहिलेदेखि नै यसको अभ्यास गर्न थाल्नुहोस्, किनभने तपाईं त्यहाँ स्वर्गमा उहाँलाई स्तुति प्रशंसा गर्ने काममा धेरै समय बिताउन गइरहनु भएको छ। त्यसकारण यसको अभ्यास गर्ने असल ठाउँ नै यहाँ हो। अमित्र, हामी त्यस्तो वचनमा आइरहेका छौं जुनले भन्छ परम प्रभु भला हुनुहुन्छ, उद्धार पाएकाहरूले त्यसै भनून्, जसलाई उहाँले शत्रुहरूको हातबाट छुटकारा दिनुभयो। भजन भविष्यतिर हेर्दछन्, जब हामी उहाँलाई हजार वर्ष राज्य अवधिमा सहस्र वर्ष राज्य अवधिमा स्तुति प्रशंसा गर्नेछौ। अहिलेसम्म सहस्र वर्षीय राज्य यानि हजार वर्ष राज्य युग आएको छैन, तर यसको मतलब यो होइन कि हामीले अहिले उहाँको स्तुति प्रशंसा गर्नु पर्दैन। तपाईलाई थाहा छ कि किन हामी उहाँको स्तुति प्रशंसा गर्नुपर्छ भन्दा, उहाँ अद्भुत विश्वासयोग्य हुनुहुन्छ र उहाँको करूणा सदाको निम्ति छ। उहाँ सधैँ मेरो निम्ति असल हुनुहुनेछ र उहाँ सधैँ तपाईप्रति असल हुनुहुनेछ। के यो अद्भुत कुरा होइन र? त्यसपछि झट्टै 100 भजनतिर पनि लागौं। यो उहाँको स्तुति प्रशंसाको कोरस हो। मित्र, यो त्यो भजनहरूको सुन्दर सानो झुप्पा मालाको अन्तिम सुन्दर अध्याय हो जुन भजन 94 आरम्भ भएथ्यो र यो भजनसँग अन्त हुँदछ। यस खण्डमा हामीले उहाँलाई राजाको रूपमा देखिसकेका छौं। परमप्रभु राजा हुनुहुन्छ। भजन संग्रह 93:1 पदमा हामीले देख्यौं परमप्रभुले राज्य गर्नुहुन्छ, उहाँ महामहिमाले पहिरिनु भएको छ। यस कथनले भविष्यको र त्यो समयको बताउँछ जब प्रभु फेरि पृथ्वीमा आउनुहुनेछ। सर्वप्रथममा उहाँ पृथ्वीमा आउनुहुँदा उहाँ महामहिमा ऐश्वर्यमा आउनु भएन, उहाँ नम्र दीन मानव चोलामा आउनुभयो। तर उहाँ अर्कोपल्ट पृथ्वीमा महामहिमाले पहिरिनु भएर आउनुहुनेछ। अनि भजन संग्रह 94:1 यो भन्दै आरम्भ हुन्छ, बदला लिनुहुने हे परमेश्वर। जब प्रभु पृथ्वीमा फेरि दोस्रो पल्ट आउनुहुनेछ, उहाँले हरेक मामला सुझाउनुहुनेछ, ठिकठाक गर्नुहुनेछ। हामीले यो गर्न सकेनौं किनभने हामी प्रतिशोधी हुने थियौं। परमप्रभु त्यस तरिकामा शासन गर्नु हुने छैन, वा न्यायसंगत रूपमा यसको सम्हाल्नुहुनेछ, तर प्रतिशोधी बन्नुहुने छैन। त्यसपछि भजन 95 यसरी आरम्भ हुन्छ, आओ हामी परमप्रभुको निम्ति गाउँ, हाम्रा उद्धारको चट्टानको निम्ति जय जयकार गरौं। यसपछि भजन 96 यसरी आरम्भ हुन्छ, परमेश्वरको निम्ति एउटा नयाँ भजन गाउँ, हे सारा पृथ्वीका मानिस हो परमप्रभुको निम्ति गाउँ। त्यसपछि भजन 97 यसरी आरम्भ हुन्छ, परमेश्वरले राज्य गर्नुहुनेछ पृथ्वी र माउस। अनि भजन संग्रह 98 यसरी आरम्भ हुन्छ, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ। त्यसपछि 99 भजन यसरी आरम्भ हुन्छ, परमप्रभुले राज्य गर्नुहुन्छ मानिसहरू थरथर कामन। अहिले हामी भजन संग्रह 100 आएका छौं। यो त्यो सिरिज यानि मालाको समाप्तमा हालेलुयाको कोरस हो। यो महिमित कोरस हो। 100:1-2 पदमा भनिएको छ, हे सारा पृथ्वीका मानिस हो परमप्रभुको जय जयकार मनाऊ, आनन्द साथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने आओ। एकपल्ट म यो तथ्यमा जोड़ दिन चाहन्छु कि परमेश्वर उहाँको सामने तपाई निराशाको मोड़ा लिएर आराधना गरेको चाहनुहुन्न। त्यहाँ त्यस्ता समयहरू हुन्छन् कि हामी विभिन्न समस्याको कारण निराश हुन्छौं या हामी परमेश्वरका पश्चातमा आउँछौं उहाँको क्षमाको बिन्ती गर्दै। हामी आफैलाई उहाँका सुम्पिदिन्छौं, तर त्यो कुनै पनि आराधना होइन। तपाई परमेश्वरलाई त्यस बेला आराधना गर्नुहुन्छ जब तपाई उहाँलाई स्तुति गर्न आउनुहुन्छ। उहाँ तपाई खुशी भएको चाहनुहुन्छ, उहाँ आफ्ना हरेक जनहरू खुशी भएको चाहनुहुन्छ। त्यहाँ त्यो समय आउनेछ, सारा पृथ्वी यो गाउन योग्य हुनेछन्, पृथ्वी आनन्द हर्ष गरोस् किनकि परमप्रभु आउनु भएको छ। अनि 2 पदमा भनिएको छ, आनन्द साथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने जाओ। यो स्तुतिको अद्भुत भजन हो, उहाँको स्तुति प्रशंसा गर्ने, आराधना गर्ने र उहाँको महिमा गर्ने। मित्र हामीले उहाँलाई धेरै स्तुति प्रशंसा गर्नुपर्छ, आराधना गर्नुपर्छ, महिमा गर्नुपर्छ। हामी उहाँका हर्ष र आनन्द साथ आउनुपर्छ। तीन पदमा भनिएको छ, परम प्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनु भएको हो र हामी उहाँकै हौ। हामी उहाँका प्रजा र उहाँका खर्कका भेडाहरू हौ। त्यहाँ धेरै मानिसहरू छन् जसलाई थाहा छैन कि परम प्रभु नै परमेश्वर हुनुहुन्छ, उहाँ नै महान परमेश्वर हुनुहुन्छ। अरू त के, धेरै ख्रिस्टियनहरू पनि यसको जानकारीबाट वञ्चित छन्। प्राचीन मण्डलीमा जब सतावट खेदो शुरू भयो र प्रेरितहरू यरुसलेम मण्डलीमा फर्किआएर त्यहाँका विश्वासीहरूलाई सम्पूर्ण रिपोर्ट दिए, तिनीहरूको रिपोर्टले मण्डलीका विश्वासीहरूलाई प्रार्थना गर्न प्रेरित गर्यो र तिनीहरू यो भन्दै प्रार्थना गर्न आरम्भ गरे। प्रेरित 4:24 पदमा प्रभु परमेश्वर हुनुहुन्छ। कसैले भन्ला, यो भन्न त सजिलो छ, हा निश्चय नै, तर प्रश्न हो के तपाईँ आज वास्तवमा यसको विश्वास गर्नुहुन्छ? त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जो यसको अभिनय गर्छन्, मतलब यस प्रकारको अभिनय गर्छन्, यस्तो काम गर्छन् मानव परमेश्वर छँदै छैन वा उहाँ परमेश्वर हुनु नै हुन्न। यहाँ 3 पदको दोस्रो खण्डमा भनिएको छ, उहाँले नै हामीलाई बनाउनु भएको हो। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, हामीले उहाँलाई आराधना गर्नुपर्छ किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँले यो विश्वको बनाउनुभयो। हामी उहाँलाई सृष्टिकर्ताको रूपमा मात्र आराधना स्तुति गर्दैनौ तर हामी उहाँका प्रजाहरू हौं र हामी उहाँका खर्कका भेडाहरू हौं। तपाईँ कसरी भेडा बन्न सक्नुहुन्छ? तपाईँ उद्धार पाउनै पर्छ यसको निम्ति। यो नै यहाँ मुद्दामा जहाँ गोठाला भेडाको निम्ति मर्नुभयो, भेडा गोठालाको निम्ति मरेन। यस भजनमा कुन भेडाको बारेमा कुरा गरिएको छ? भेडाहरू इसरायलहरू हुन्, परमप्रभु तिनीहरूको पनि गोठाला हुनुहुन्छ। प्रभु येशूले तिनीहरूलाई भन्नुभयो कि उहाँसँग अरू भेडा पनि छ जुन इसरायलको बथानबाटको थिएनन्। युहन्ना 10:14-16 पदमा उहाँ भन्नुहुन्छ, म असल गोठाला हुँ, यसर्थ म आफ्नो जातिलाई चिन्छु औ आफ्ना जातिले मलाई चिन्छ, जसरी पिताले मलाई चिन्नुहुन्छ म पितालाई चिन्छु औ भेडाहरूका लागि आफ्नो प्राण अर्पण गर्छु। मेरा अरू भेडाहरू छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्। परमप्रभु इसरायलको गोठाला हुनुहुन्छ अनि उहाँ तपाईँ र मेरो निम्ति पनि गोठाला हुनुहुन्छ यदि हामी उहाँको हौं भने। अनि 4 पदमा भनिएको छ, धन्यवाद साथ उहाँका मूल ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस्छ, उहाँलाई धन्यवाद चढाउ र उहाँको नाउँलाई धन्यको भन। यही नै तरिकामा परमेश्वर तपाईँ र मलाई उहाँको उपस्थितिमा आएको चाहनुहुन्छ। पद 5 भनिएको छ, किनभने परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँभरि र उहाँको सत्यता पुस्तौंसम्म स्थिर रहन्छ। मलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँ कहाँ हुनुहुन्छ, तर म जान्दछु कि परमेश्वर तपाईँको निम्ति भला हुनुहुन्छ र उहाँ मेरो निम्ति पनि भला हुनुभएको छ र हुनुहुन्छ। ओ उहाँ कति भला हुनुहुन्छ, उहाँको कृपा र उहाँको सत्यता पुस्तौंसम्म स्थिरता रहन्छ। ओ यो कस्तो वचन छ! परमेश्वर आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दियो।
2: दयाजको अध्ययनले मेरो सोच्ने परिवर्तन गरिदियो। म समस्याबाट भाग्ने वा रिस फाल्ने उपाय खोजिरहेको थिएँ, तर आज मैले बुझे कि न्याय गर्ने काम चाहिँ मेरो होइन तर परमेश्वरको।
3: आज हामीले सिक्यौं कि परमेश्वर सधैँ धर्मी हुनुहुन्छ। मानिसहरूले गलत निर्णय गर्न सक्छन् तर परमेश्वरको निर्णय कहिले गलत हुँदैन। त्यसैले हामीले आफ्ना हातले बदला लिनु खोज्नु हुँदैन, विश्वासका साथ उहाँलाई सुम्पिनुपर्छ।
2: अनि अर्को कुरा पनि मेरो हृदयमा बस्यो दाई, हामी धेरै पटक त धन्यवाद भन्ने बिर्सिरहेका हुने रहेछौ नि। परिस्थिति राम्रो भए मात्र धन्यवाद दिनुपर्छ भन्ने सोच चाहिँ हाम्रो गलत रहेछ।
3: तर आजको वचनले हामीलाई के सिकायो? परम प्रभुको प्रशंसा गर्नु असल कुरा हो। प्रत्येक बिहान उहाँको करूणा सम्झनु र प्रत्येक रात उहाँको विश्वास योग्यताको गवाही दिनु हाम्रो जीवनको शैली हुनुपर्छ। धन्यवाद एउटा भावना मात्र होइन विश्वासको निर्णय पनि हो।
2: साँच्चै नै दाई, अनि गोठालोले आफ्ना भेडाहरूलाई बाटो देखाउँछन्, जोगाउँछन् र सुरक्षित राख्छन्। त्यसैले अब हामी पनि आफ्नै बुद्धिमा होइन तर उहाँको अगुवाईमा चाहिँ हिँड्न चाहना गर्नुपर्छ।
3: त्यही नै आजको अध्ययनको सार हो। हामी आज परमेश्वरका आराधक हौ। हाम्रो जीवन, हाम्रो बोली, हाम्रो निर्णय र हाम्रो व्यवहारले पनि आराधना गर्न सक्छ। जब हामी धन्यवादी हृदयले जिउँछौ, विश्वासका साथ उहाँलाई पछ्याउँछौ र न्याय उहाँकै हातमा छोड्छौ, तब हाम्रो जीवन उहाँको महिमाको साक्षी बन्छ।
2: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707420979797।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
5: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
5: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
6: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
5: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
7: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
6: न टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीवीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
9: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
13: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानिङ्गी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
9: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
13: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
9: 9860248543।
13: स्थान धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साठ फेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42, 98 61 02 66 11 र 010 525 542। पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
3: बाबा बाबा म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54 98 61 97 65 47।

0: रेडियो बिहानी 97.6 MHz।
1: रेडियोमा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्स परेर बस्यो कि
2: किन हुनु नि, बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो, एउटा गतिलो गहना चिनिदिनु भन्यो मान्ने होइन।
1: नआत्ती न बुढी, काठमाडौँ कि त्रिशुले गादेला ल्याइदिउँला के?
2: या जहाँ पाइ त्यहीबाट ल्याएको गहना नि लाउँछु त म। सुनचाँदीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने, आधुनिक अनि आकर्षक डिजाइनका जस्तो हुने त्यस्तै गहना पाउने न्यू आरजे ज्वेलर्स गल्छी चोकमा जानु न।
1: ए हो र बुढी, हस् म गइहाले न्यू आर ज्वेलर्स गल्छीमा, बाँकी कुरा उतै पुगेर गरौँला। हजुर, विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
2: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुका साथै नाक कान पनि छेडिन्छ।
1: प्रोपाइटर जितेन्द्र गर्तौला, सम्पर्क मोबाइल नम्बर 98 13 22 41 79, 98 63 93 39 85 र 98 23 34 44।
2: स्थान गल्छी गाउँपालिका, वडा नम्बर 7, गल्छी बजार, गल्छी चोक, धादिङ।

0: तिम्रो भविष्य के बनाउँछ
1: तिमी आफ्नो सपना पूरा गर्न नसक्नेले मेरो सपना कसरी पूरा गर्न सक्छौ हो मलाई तिमीसँग बसेर आफ्नो जिन्दगी र आफ्नो करियर बर्बाद गर्न छैन
0: मलाई नछोड म तिमीलाई धेरै मागेको छु प्लिज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढी हेर त लाउ।
2: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98182773, 98165749588, 98165749588।
4: ओ मेज्यू, नमस्कार है।
5: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
4: ल, बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल, धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने, त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56, अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 97 41 01 34 29।
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर। सम्पर्क फोन नम्बर 98 41 0 55 754, 98 41 0 55 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: यसम्म जरिवाना गरिँदै कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने, एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको ओलीको दावी,
12: कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने, यसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान।
11: पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन, भोलिदेखि देशभरका म्यान पावर बन्द, भिसा आइसकेका श्रमिक समेत नउडाउने निर्णय, कैलालीका 375 किसानलाई राहत स्वरूप अनुदान स्वरूप 5.5 करोड़ अनुदान,
13: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भार वहन क्षमता भन्दा बढी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ।
11: र टप एन्ड T20 खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान।
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: पहिरोमा परि 5 दिनमा नै 22 जनाको मृत्यु हुनु प्राकृतिक विपत्ति भन्दा पनि बढ़ी हाम्रो कमजोर पूर्व तयारी र अव्यवस्थित विकासको परिणाम हो। डोजरमुखी सड़क निर्माण, वन विनाश र जोखिमयुक्त बस्ती विस्तारले पहाड़ी क्षेत्रमा पहिरोको जोखिम झन बढ़ाएको छ। सरकारले पूर्व सूचना प्रणाली, जोखिम नक्साङ्कन, सुरक्षित बस्ती र वैज्ञानिक सड़क निर्माणलाई प्राथमिकता दिई विपद न्यूनीकरणमा ठोस कदम चाल्नुपर्छ। मानवीय क्षतिपछि राहत बाँड्ने होइन, विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
15: गएको 5 दिनमा रोल्पा, बाजुरा र जाजरकोट पहिरोमा 22 जनाको मृत्यु भएको छ। रोल्पाको थवाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परे मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनसहरी गाउँपालिकाका 4 जनाको मृत्यु भएको छ भने हिजो मात्रै थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको हो। यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हिजो मात्रै जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोको कारण जोखिम बढ़ेपछि 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिममा रहेका करिब 60-70 घर परिवारका 150-200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा आश्रय दिएको छ। त्यसै गरी झ्याली खेत डाँडामा 16, चिसापानीमा 20, राउटेरी डाँडामा 15 र रिसाङ फारूलामा 3 जनालाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले सम्भावित विपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कामलाई निरन्तरता दिइरहेको प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
16: मुख्य रूपमा पछिल्लो पटक चाहिँ 3 जिल्लामा अलिकति बढ़ी प्रभाव देखिएको छ। जस्तो कि रोल्पा जिल्लामा यो थवाङ गाउँपालिका मा चाहिँ सुरुमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनसहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र हिजो मात्रै पनि रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेपत्ता हुनुहुन्छ र केही चाहिँ घाइते हुनुहुन्छ भने दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। त्यसै गरेर अर्को बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भयो र 2 जना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। र हिजो मात्रै हाम्रो जालकोट जिल्लामा यो चाहिँ भेरी नगरपालिका अर्न 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ, करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने अब त्यसमा चाहिँ करिब करिब 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा, त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग निरन्तर रूपमा सम्पर्क कायम गरी ती जिल्लाको वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले स्थानीय तह जिल्ला त्यस्तै प्रदेश सरकार र संघीय सरकार लगायत त्यो विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताका लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ। निरन्तर रूपमा चाहिँ हामीले सूचना सम्प्रेषण गरिराखेका छौँ, समन्वय गरिराखेका छौँ, सञ्चार भइराखेको छ।
15: सरकारले लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। जमीन भिरालो छ र लगातार पानी परिरहेको छ भने त्यस्ता स्थानका बासिन्दा अझ सतर्कता रहनुपर्ने पहिरो विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
17: खानाबाट झ्याप्पै पहिरो पनि जान सक्छ कहिलेकाहीँ कहिलेकाहीँ हामीले कस्तो हुन्छ नि यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि तर वास्तवमा त्यहाँ प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौं वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त यो त उचाइ लिइरहेछ त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ अर्को चाहिँ एकैचोटि झ्याप्पै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिलेकाहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ यत्तिकै चाहिँ पहिरो जाँदैन
18: सङ्केत चाहिँ हामीलाई दिइरहेको हुन्छ कि हुँदैन
17: हुन्छ पहिरोका सङ्केतहरू हुन्छन् जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने पोलहरू ढल्किने हुन्छ कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ माटो मुनिबाट बाहिर निस्किँदाखेरि कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो अलिकति खाल्डो परे जस्तो अलिकति सरे जस्तो त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
18: यो संकेत दिने पहिरो त ठिकै हो अगाडि पनि थाहा पाउन सक्यो अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा
17: हो यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन् नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
15: यसैबीच सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकार कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनसहरी गाउँपालिका बाजुराको त्रिवेणी नगरपालिका जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगोलिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो। एक स्थानीय तह दुई उत्पादन अभियान अन्तर्गत कैलालीका 373 किसानले गएको गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान। यसैबीच सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकार कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको थवाङ गाउँ

0: पालन तर्फ का फार्म समूह तथा सहकारीलाई 5,50,00,000 रूपियाँ अनुदान उपलब्ध गराएको हो। सरकारले सड़क तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न मालवाहक गाड़ीको भारवहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। प्रस्तावित सार्वजनिक सड़क विधेयकमा क्षमता भन्दा बढ़ी भार बोकेर सड़क तथा पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सड़कलाई दिगो बनाउन भारवाहन सीमा कडाई गर्न लागेको बताउनुभयो।
1: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भारवहन क्षमता भन्दा बढी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ। त्यसो भावनाले त्यसलाई नियन्त्रण गर्न र चाहिँ सड़कलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानूनी जुन प्रावधान छ त्यसलाई हुबहु लागू गर्न मात्रै खोजेको हो, अरू केही गर्न खोजेको होइन। लोड ल्याउनलाई कुनै प्रब्लम छैन, एउटै ट्रकले तपाईँको चाहिँ 100 टन ल्याउनुहुन्छ भने पनि कुनै समस्या छैन, 100 टन पनि ल्याउन सक्नुहुन्छ एउटा ट्रकमा। तर एउटा एक्सलबाट पिचमा जाने चाहिँ भार भनेको 10.2 टन हाम्रो कानूनी प्रावधान छ। भार चाहिँ 10.2 टनमा चाहिँ सीमित राखेर एउटै ट्रकमा धेरैवटा एक्सल राखेर तपाईँले 100 टन ल्याउनुहोस् त्यसले कुनै बन्देज छैन।
0: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तत्काल राजनैतिक सहमतिबाट टुंगिने भन्दा अब सर्वोच्च अदालतको फैसलातर्फ मोडिएको छ। आज पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीभित्रको विवाद समाधान भई कांग्रेस एकबद्धता हुने बताउनुभयो।
2: पहिलेको पार्टी अध्यक्ष मैले भनेको पनि थिएन, त्यो चाहिँ त्यसलाई मैले भनेको थिएँ सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन, यसरी नगर्नु भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकालाई धेरै साथीहरूलाई पाइराख्यो। त्यसको खिलाफमा हामीले अदालतमा गयौं, अदालतले भनेको छ यो अन्याय भयो भनेर। मलाई विश्वास छ अदालतको पूर्ण पठाउनु बाँकी छ, अदालतको पूर्ण निर्णय आउनु बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसै कारण अदालतलाई म हार्दिक पूरा विश्वास गर्दै अदालतलाई अदालतको लागि पनि मान्छु।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको बताउनु भएको छ। झापा एमाले आयोजना गरेको मिशन पार्टी जागरण अभियान उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र स्वीकार्य नहुने चेतावनी दिनुभयो।
3: केसका पछाडि केही सिक्तम छैन, केही छैन, न पार्टीको तरिका न विधान। अस्ति महाधिवेशन भएको तपाईँ हामी सबैलाई थाहा छ, हामी आफै पनि सहभागी भयौँ होला, आफै केन्द्रीय सदस्य थुप्रै छानिएका होला। अध्यक्ष हटाउँछु भनेको छ, के भनेको छ, अहिले यी सबै कुराहरू बेकार गर्नु। त्यसर्थ साथीहरू पार्टीप्रति एकदम दृढ विश्वासका साथ अगाडि बढ्नुहोस्, मेरो आग्रह छ, केही हुनेवाला होइन।
0: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप एनडी टी20 प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डर्बिनमा अगस्त 20 30 हुनेछ। अस्ट्रेलियाको घरेलु तथा अन्य अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसरलाई नेपाली खेलाड़ीका लागि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ। नेपालले यसअघि पनि टप एण्ड टी20मा सहभागिता जनाइसकेको छ र अस्ट्रेलियामा नेपाली क्रिकेटको समर्थक आधार समेत बलियो रहेको आयोजकले जनाएको छ।
4: कतै अविरल वर्षाले बाढ़ी पहिरो, कतै पानी नपर्दा खेत बाँझै।
5: 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन,
6: पानी ठिलो फैर यस्तो भयो, बिहार पनि छिप्केको, पानी पनि यस्तो छ, खेती
4: सिंचाई अभावले थलियो धान खेती, दाङमा 100 बिघा बाँझै रिपोर्ट। पहिरोको पीड़ामा बाल बालिका सुरक्षाको खोजीमा सरकार कुर्दै। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाल बालिका को स्वस्थ भविष्य को लागि संतुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्।

0: दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ, तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्थापन नभएका कारण दाङमा सयौं बिघा जमीनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको ब्याड पनि सुक्न थालेको छ।
4: दाङमा सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझे छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी:
5: पानीले ठिलो भयो, पहिले त साउनको पानी ठिलो भएर यस्तो भयो, बिहार पनि सिक्किएको पानी पनि यस्तो छ, गर्दा लाग्छन् खेती
4: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ कोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन:
6: हामीले धेरै मार्खा परेछ, अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन, हाम्रो गरीब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेका थियौँ, अब पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ, के गरौँ?
4: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कोराही 8 ढिकपुरका किसान टेक बहादुर खड्का:
7: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन, र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिरहेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागे पनि छैन, अझै बाँझै छ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिंचाई गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन, ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिंचाईको पनि समस्या छ, त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
4: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो, यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी:
8: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो, तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
4: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, CIN रेडियो, मध्य पश्चिम, दाङ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोपछि असुरक्षित बाल बालिका खोज्दैछन् सुरक्षित आश्रयसँगै शिक्षाको अधिकार।
9: डरको माथिबाट पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ।
3: पहिरो प्रभावित बालबालिकालाई जोगाउने सरकारको पहलबारे बालबालिकाको प्रश्न सहित सरोकारवालाको जवाब संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
12: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 315 खण्डमा छौं। वर्षासँगै देशभरि बाढ़ी र पहिरोका घटनाहरू बढ़िरहेका छन्। त्यसमध्ये जाजरकोटमा हालै ठूलो वर्षापछि पहिरोले जनधनको क्षति पनि भएको छ। केही बाटोहरूमा पहिरो जाँदा विद्यालयहरू बन्द भएका छन्। जाजरकोटका केही विद्यालयका बालबालिकाको प्रश्नको जवाब हामीले प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग लिएका छौं।
9: खेरागा नगरपालिका वार्ड नम्बर 12 चन्द्रशती माध्यमिक विद्यालयमा अध्ययनरत छात्र। हाम्रो विद्यालय गाउँघरतिर चाहिँ डरको माथिबाट पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ होला?
13: स्थानीय तहसम्म चाहिँ कोर्डिनेट गर्छौँ। जुन किसिमको हाम्रो विद्यार्थी भाइ बहिनीले प्रश्न गर्नुभएको छ, नलगाड नगरपालिकासँग सम्बन्धित रहेछ। नलगाडको हाम्रो विपद फोकल पसललाई कुन बाटोको कुन विद्यालय हो अवरोध भएको हामीलाई जानकारी प्राप्त भयो भने स्थानीय तत्काल स्थानीय तहमा भएको विपद उद्धारको सामान हामी डोजर मार्फत चाहिँ विद्यालयसम्म पहुँच पुग्ने बाटोहरूलाई सहज रूपमा चाहिँ तपाईँको खुल्ले वातावरण हामी सिर्जना गर्छौँ। त्यसरी विद्यालय जानै नसक्ने अवस्था चाहिँ सिर्जना हुन दिँदैनौ। यो प्रश्नको लागि भाइ बहिनीले धन्यवाद दिन चाहन्छु।
14: मेरो नाम चाहिँ प्रतिज्ञा, म चाहिँ अहिले पढ्ने 10 हाम्रो यो विपद व्यवस्था सम्बन्धी अब के व्यवस्थापन गरिएको छ, विद्यार्थीहरूलाई के कति सुविधा दिएको छ, अनि बाढी पहिरो व्यवस्थापन निम्ति हामीले स्थानीय सरकारवालाको के भूमिका रहेको छ, अनि बाढी पहिरो कति अपेक्षा गरिएको छ, कति योजनाहरू बनाइएका छन्, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सक्छौँ, र विभिन्न कस्ता तालिमहरू पनि हाम्रो विद्यालयमा अथवा हाम्रो समुदायमा कस्तो कस्तो तालिमहरू व्यवस्थापन गरिएको छ?
13: धन्यवाद प्रश्नको लागि। जाजरकोटमा विशेष गरेर भूकम्पपछि धेरै ठाउँमा चाहिँ जमिनको चाहिँ अलि हलचलको कारण र एकचोटि मनसुनको कारणले गर्दा धेरै बाटोहरू अवरुद्ध छन्। यसको लागि पूर्व तयारीको निम्ति हामीले प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह र मातहतका निकायहरूबाट हाम्रो सुरक्षा निकाय मार्फत कसरी विपदमा चाहिँ सुरक्षित हुने भन्ने विषयमा हामीले चाहिँ प्रचार प्रसार पनि गरेका थियौँ र स्थानीय तहबाट यसरी विपदमा कसरी चाहिँ तपाईँ सेभ हुने भन्ने विषयमा पनि हामीले टाइम टाइममा चाहिँ तपाईँको सार्वजनिक चाहिँ सूचना दिने र स्कूलहरूमा गएर पढाउने चाहिँ काम गरेका थियौँ। र हाम्रो विपद पूर्व तयारीको विषयमा चाहिँ उहाँले कुरा गर्नुभएको छ। विपद पूर्व तयारीमा हामीले मनसुन जन्य विपदबाट कसरी हामी सेभ हुने, हाम्रो टिमहरू कसरी परिचालन हुने, कुन ठाउँमा विपदको यदि घटना भइहाल्यो भने सम्बन्धित स्थानीय तहको विपद फोकल पर्सन र नजिकको सुरक्षा निकायमा कसरी चाहिँ सूचना छिटो भन्दा छिटो पुर्याउने भनेर टोल फ्री नम्बर 1234 हामीले त्यो नम्बर कायम गरेका छौँ। जुनसुकै व्यक्तिले जुनसुकै प्रकारको चाहिँ विपद पर्दा पनि त्यो फोनमा चाहिँ तपाईँ कल गरेपछि हामी तत्काल रिस्पोन्ड गरेर क्विक रिस्पोन्स टिमहरू चाहिँ हामीले चाहिँ गठन गरेका छौँ। अब ब्याड लक भनौँ अनलक्की भनौँ हिजो राति चाहिँ तपाईँ ठूलो चाहिँ वर्षा र विपदको कारणले भेरी नगरपालिकाका विभिन्न ठाउँमा चाहिँ ठूलो चाहिँ बाढी र पहिरो जाँदाखेरि केही चाहिँ विद्यालय आगमन जहाँ हामी दिनभरि चाहिँ राहत उद्धारको कार्यक्रममा खट्यौँ र केही विद्यालयमा एक दुई दिन चाहिँ त्यो बाटोहरू सञ्चालन गर्न हामी समन्वय गरिरहेका छौँ स्थानीय विपद व्यवस्थापन समिति र भोलि चाहिँ हामी डीडीएमसीको बैठक बसेर कुन कुन ठाउँका विद्यालय पहुँचका बाटो ग्रामीण क्षेत्रमा पुग्ने बाटाहरू कुन कुन बाटाहरू अवरोध छन् त्यो डीडीएमसीको बैठकले तत्काल चाहिँ तपाईँको कार्ययोजना बनाएर ती कुराहरू चाहिँ तपाईँ बाटोहरू चाहिँ तपाईँको खुलाउने र विपद प्रभावितलाई राहार र चाहिँ अस्थायी बसोबासको व्यवस्था गर्ने भन्ने कुरा चाहिँ हामी योजनामा छौँ। पर्सनको लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद र विपन्नमा कसरी सुरक्षित हुने भनेर हाम्रो निरन्तर चाहिँ जिल्ला प्रहरी कार्यालय केही चाहिँ एनजिओ आईएनजिओ र संस्थाहरूबाट र स्थानीय विपद व्यवस्थापनबाट पनि हाम्रा चाहिँ तपाईँको प्रसार प्रसार र जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसको लागि प्रश्नकर्ता नानीलाई धेरै धेरै धन्यवाद।
15: नमस्कार, मेरो नाम ईश्वर कक्षा नौ गर्छु, यही जाजरकोट खेडाघाट नगरपालिका बाह्र। मेरो स्कुलको नाम चाहिँ श्री जनकल्याण माध्यमिक विद्यालय खेडाघाट नगरपालिका। अहिले जाजरकोटमा बढी बाढी पहिरो गएको छ अनि त्यसपछि हाम्रा विद्यालयका या धेरै विद्यालयका बालबालिकाहरूका किताबहरू भिजिसकेका छन् र त्यसपछि यो बाढी पहिरो जोखिममा तपाईँहरूले कस्तो भूमिका लिनुभएको छ
13: हस्। धन्यवाद प्रश्नकर्ता भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी आज केन्द्रित भेरी नगरपालिका अन्तर्गतको वडा नम्बर 2 विपद प्रभावित क्षेत्रमा हामी केन्द्रित थियौं। प्रश्नकर्ताको छेडागा नगरपालिकामा हाम्रो विपद सम्बन्धी त्यस्तो खालको घटना घटेको बाटो अवरोध भएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छैन। तथापि ठूलो चाहिँ वर्षा भएको कारणले गर्दा केही स्थानीय रोडहरू अवरोध हुन सक्छन्। यो प्रश्नसँगै मैले चाहिँ विपद फोकल पर्सनसँग फोन गराएर कुन कुन बाटाहरू चाहिँ कहाँ अवरोध छन् स्थानीय तहको सहकार्यमा र सड़क चाहिँ डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयबाट हामी चाहिँ अवरोध भएका चाहिँ बाटाहरू तत्कालहरू चाहिँ खुलाउने विद्यालयहरू चाहिँ सुचारू रूपमा भाइ बहिनीहरूलाई सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्छौँ र स्थानीय आगमनलाई सहज बनाउनतिर चाहिँ हामी केन्द्रित रहन्छौँ। र हाम्रो एउटा विपद पूर्व तयारी हाम्रो कार्ययोजना छ, त्यो कार्ययोजना अनुसार तत्काल हाम्रो रिस्पोन्स गर्ने टिम छ। त्यो टिम पनि त्यस्तो विपद चाहिँ अथवा बाटो अवरोध भयो विद्यार्थीले पढ्नै अवरोध हुने स्थिति सिर्जना भयो भने हाम्रो टिम पनि त्यहाँनिर चाहिँ तपाईँ उपस्थित हुन्छ। स्थानीय तहको विपद व्यवस्थापनको फोकल पर्सनलाई सम्पर्क गरेर यसको लागि चाहिँ हामीले जुन किसिमको जानकारी दिनुभयो हामी त्यसको लागि रिस्पोन्स गर्छौँ। हाम्रो चाहिँ क्विक रिस्पोन्स टिम तयार छ। केही समस्या भएछ भने यो टेलिफोन मार्फत र हाम्रो टोल फ्री नम्बर 1234 तपाईँले सिधै कल गर्न सक्नुहुन्छ। बाबु नानीहरूलाई म त्यही किसिमको चाहिँ मेसेज दिन चाहन्छु। प्रश्नको लागि हार्दिक धन्यवाद।
10: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
11: पछिल्लो समय नेपालमा पहिरोको कहर बढ्दै 5 22 जनाको मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका 100 परिवार पहिरोका कारण विस्थापित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन गर्ने भएको छ। पहिरोको संकेत चिन्ह विज्ञले आग्रह गरेका छन्। क्षमताभन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5,00,000 रूपियाँसम्म जरिवाना गरिँदै कांग्रेसको पार्टी नेतृत्व आधिकारिकका विवाद अब अदालतले टुंग्याउने भएको छ। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष ओलीको दावी छ। पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर व्यवसाय बन्द हुने भएका छन्। भिसा आइसकेका श्रमिकलाई समेत नउडाउने व्यवसायीहरूको निर्णय रहेको छ। कैलालीका 337 किसानलाई राहत स्वरूप 5.5 करोड़ अनुदान उपलब्ध गराइएको छ।
3: हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
6: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
7: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
6: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
7: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
8: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: है मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश सरलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
0: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
0: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
0: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
0: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851887882, गल्छी बजारको लागि 0104116116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म चाँडै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ।
9: सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिन एमाले चोकबाट छ घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447 रेडियोमा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्स परेर बस्छ कि
10: किन हुनु नि बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो एउटा गतिलो गहना किनिदिनु भन्यो मान्ने होइन
9: नआतिन बुढी काठमाडौँ कि त्रिशुले गाबेला ल्याइदिउँला के
10: क्या जहाँ पाई त्यहीबाट ल्याएको गहना नि लाउँछु त म सुनसादीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने आधुनिक अनि आकर्षक डिजाइनका जस्तो हुने त्यस्तै गहना पाउने न्यू आरजी ज्वेलर्स गल्सी चौकमा जानु न
9: ए हो र बुढी हस् म गइहाले न्यू आरजी ज्वेलर्स गल्सीमा बाँकी कुरा उतै पुगेर गरौँला हजुर विगत 20 वर्षदेखि सुनसादी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
10: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुका साथै नाक कान पनि छेडिन्छ
9: प्रोपाइटर जितेन्द्र गर्तौला सम्पर्क मोबाइल नम्बर 9813241479 9863939485 र 9823344485
10: स्थान गल्छी गाउँपालिका वडा नम्बर 7 गल्छी बजार गल्छी चोक धादिङ

0: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
1: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
0: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नग फारममा अस्तिम चमटार कि चणेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओहो होइन के हो, अझ हातमा सुनको औठी पनि?
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: लस है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा
1: 40 97 97 13 र 98 13 99 15 99।
3: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: रेडियोमा गीत सुनेर खुसी हुनु भने त कहाँ ठुस्तो परेर बस्छ कि
1: किन हुनु नि बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो एउटा गतिलो गहना किनिदिनु भन्यो मान्ने होइन
0: नआतिन बुढी काठमाडौँ कि त्रिशुली गाबेला ल्याइदिउँला के
1: या जहाँ पाइ त्यहीबाट ल्याएको गहना नि लाउँछु त म सुनचाँदीको विश्वासी र भर पर्दो कारोबार गर्ने आधुनिक अनि आकर्षक डिजाइनका जस्तो हुने त्यस्तै गहना पाउने न्यू आरजी ज्वेलर्स गल्छी चोकमा जानु न
0: ए हो र बुढी हस् म गइहाले न्यू आरजी ज्वेलर्स गल्छीमा बाँकी कुरा उतै पुगेर गरौँला हजुर विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
1: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुका साथै नाक कान पनि छोडिन्छ
0: प्रोपाइटर जितेन्द्र गर्तौला सम्पर्क मोबाइल नम्बर 9813241479 9863939485 र 9823344485
1: स्थान गल्छी गाउँपालिका वडा नम्बर 7 गल्छी बजार गल्छी चोक धादिङ

0: रेडियो बन गीत सुनेर खुशी हुनु भने त कहाँ ठुस्सो परेर बस्छ कि
1: किन हुनु नि बिहे भएको पनि यति धेरै वर्ष भइसक्यो एउटा गतिलो गहना किनिदिनु भन्यो मान्ने होइन
0: नआतिन बुढी काठमाडौँ कि त्रिशुले गाबेला ल्याइदिउँला के
1: क्या जहाँ पाइ त्यहीबाट ल्याएको गहना नि लाउँछु त म सुन चाँदीको विश्वासिलो र भरपर्दो कारोबार गर्ने आधुनिक अनि आकर्षक डिजाइनका जस्तो हुने त्यस्तै गहना पाउने न्यू आरजी ज्वेलर्स गल्छी चौकमा जानु न
0: ए हो र बुढी हस् म गइहाले न्यू आरजी ज्वेलर्स गल्छीमा बाँकी कुरा उतै पुगेर गरौँला हजुर विगत 20 वर्षदेखि सुनचाँदी सम्बन्धी कारोबार गरी तपाईँहरूकै सेवामा समर्पित न्यू आरजी ज्वेलर्समा बिना रसायनको सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू अर्डर अनुसार तयार गर्नुको साथै राशि अनुसारको पत्थर पनि पाइन्छ
1: र छानी छानी आकर्षक डिजाइनका रेडिमेड गहनाहरू पाइनुका साथै नाक कान पनि छेडिन्छ
0: प्रोपाइटर जितेन्द्र गर्तौला सम्पर्क मोबाइल नम्बर 9813-2241-79 9863-9349-85 र 9823-3444-85
1: स्थान गल्छी गाउँपालिका वडा नम्बर 7 गल्छी बजार गल्छी चोक धादिङ

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841 97 97 13 र 9813 1915 1915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।